0: सँगै विद्यालय शिक्षा विधेयक 2080 निष्क्रिय भएपछि सरकारले नयाँ प्रक्रियाबाट विधेयक अगाडि बढ़ाउने तयारी थालेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको नयाँ मस्यौदा तयार गर्न शिक्षा मन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा मन्त्रालयका पदाधिकारी सँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ। कार्यदललाई विद्यालय शिक्षामा बहुआयामिक पक्ष, वर्तमान आवश्यकता र दीर्घकालीन सुधार समेटेर नयाँ मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको संयोजक झाले बताए। विद्यालय शिक्षा विधेयक फेरि सुन्नेबाटै नागरिक दैनिकमा खबर छ।
1: राजमार्ग अवरोधले बढ़ाएको यात्रु चाप, दशैंसम्म उडान भरिभराउ शीर्षकमा खबर छ। भदौ 10 गतेको रसुवा बाढ़ीपछि पृथ्वी राजमार्गको कृष्णवीर सड़क खण्ड 18 दिनसम्म अवरूद्ध हुँदा आन्तरिक हवाई यात्रुको चाप बढ़ेपछि सन् 2026 शुरूआती महिनामा खस्किएको वायु सेवा व्यवसायमा सुधार आएको छ। सड़क सञ्चालनमा आएपछि यात्रुको चाप केही घटे पनि वायु सेवा कम्पनीहरूको औसत अकुपेन्सी अहिले 70-80% हाराहारीमा कायम छ। सन् 2026 अप्रेल, मे र जूनमा आन्तरिक हवाई यात्रुको संख्या 31% घटेपछि वायु सेवा कम्पनीहरूले कतिपय उडान गाब्नु परेको थियो। त्यही अवधिमा हवाई इन्धनको मूल्य बढ़नुका साथै हवाई भाड़ा समेत महँगिएको थियो। कृष्णवीर सड़क खण्ड अवरूद्ध भएपछि भने विशेष गरी पोखरा, भैरहवा र भरतपुर रूटमा यात्रुको चाप बढ़ेको वायु सेवा कम्पनीहरूले बताएका छन्। नजिकिलो दशैंसँगै हवाई यात्रुको माग थप बढ़ने भएकाले पछिल्लो सुधार चाडपर्वसम्म कायम रहने उनीहरूको अपेक्षा छ। अहिले नै अतिरिक्त उडान थप्नुपर्ने अवस्था नआए पनि दशैंको अग्रिम बुकिङले वायु सेवा कम्पनीहरूलाई उत्साहित बनाएको छ। यस वर्ष असोज 25 गते घट स्थापना परेको छ। वायु सेवा कम्पनीहरूका अनुसार असोज 28 गतेपछिका केही उडानको बुकिङ 100% नजिक पुगेको छ। रसुवा बाढ़ीपछि वायु सेवा संचालकहरूले हवाई भाड़ा नबढ़ाउने मौखिक समझदारी गरेका थिए। केही कम्पनीले सार्वजनिक सूचना मार्फत दशैं तिहार र छठसम्म सस्तो भाड़ा दर कायम राख्ने घोषणा समेत गरेका छन्। दशैंको अग्रिम बुकिङ पनि उत्साहजनक छ। सस्तो दरमा टिकट बुकिङ खुल्ला गरिएकाले असोज 28, 29, 30 र 31 गतेका लागि अधिकांश टिकट बिक्री भइसकेको छ। त्यस्तै कृष्णवीर सड़क खण्ड ठप्प हुँदा समन्वयको तुलनामा यात्रु 25-30% बढ़ेका छन् भने यसमा सड़क अवरोध मात्रै कारण नभई बाढ़ीपछि वायु सेवा कम्पनीहरूले गरेको न्यूनतम दरमा टिकट बिक्री गर्ने समझदारी पनि रहेको एटी एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्। त्यस्तै दशैंको अग्रिम टिकट निकै राम्रो रहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्दरले समेत बताएका छन्। राजमार्ग अवरोधले बढ़ाएको यात्रु चाप, दशैंसम्म उडान भरिभराउ शीर्षकमा आजको आर्थिक अभियानमा यो खबर छ।
0: नेपालको पूँजी बजारको पूर्वाधारमा एक पटक फेरि गम्भीर समस्या देखिएको छ। 72 ब्रोकर कम्पनीहरूको ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस र सर्भर होस्ट गरिएको डाटा हब प्रणालीमा ऱ्याम्सवेयर साइबर आक्रमण भएको हो। डाटा हबमा साइबर आक्रमणपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले सोमबारको नियमित शेयर कारोबार पूर्ण रूपमा स्थगित गर्नु परेको थियो। पूर्णत विद्युतीय प्रणालीमा निर्भर भइसकेको देशको एकमात्र शेयर बजार डाटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण बन्द नै गर्न परेको हो। थापाथाली स्थित शिखर विज सेन्टरमा रहेको डाटा हब प्रणालीले ब्रोकर कम्पनीहरूलाई सर्भर तथा टीएसएम होस्टिङ सेवा प्रदान गर्दै आइरहेको छ। पूँजी बजारको डाटा सेन्टरमा साइबर आक्रमण आजको हिमालय टाइम्समा खबर छ।

0: access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। विभिन्न कम्युनिष्ट घटकहरूबीचको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टी नेकपालाई केन्द्रदेखि वडा तहसम्म अधिवेशन शुरू गर्न सकस परेको छ। पार्टी एकता प्रक्रिया सम्पन्न भएपछि संगठनलाई व्यवस्थित बनाउन र सबै तहका कमिटीहरूलाई पूर्णता दिने काम लामो समयदेखि अधुरै छ।
3: शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। साथै उहाँले देशभरका विद्यालयमा शिक्षकहरूको राजनैतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिनुभएको छ।
2: सर्वोच्च अदालतले कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगराउन अन्तरिम आदेश जारी गरेको छ।
3: भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले दर्जनौ घर, मोटरेबल पुल, सड़क सञ्जाल र जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। क्षतिको आर्थिक हिसाब किताब अझै पनि हुन बाँकी नै छ, तर घटनाले विपद व्यवस्थापनको तयारी, भू उपभोगको अनुशासन र जलवायु जोखिमप्रति राज्यको संवेदनशीलताबारे गम्भीर प्रश्न उठाएको छ।
2: राजधानी छपाईको ठेक्का प्रक्रिया कानूनसम्म ठहर गर्दै सर्वोच्च अदालतले फ्रान्सेली कम्पनी आईडीमियाका तीनवटै रिट खारेज गरिदिएको छ। तर यही प्रक्रियासँग जोड़िएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको 10 अर्ब 13 करोड़ रूपियाँको बिगो माग दावीको आधार र शैलीमाथि भने सर्वोच्चले गम्भीर कानूनी प्रश्न उठाएको छ।
3: नेपालमा वित्तीय अपराधका घटनाहरू प्रत्येक वर्ष बढ़िरहेका छन्। छोटो समयमा धेरै कमाउने लोभका कारण वित्तीय अपराधका घटना धेरै बढ़दै गइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
2: राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्रिय बैंकको टोलीले दर्जन सहकारीको अनुगमन तथा निरीक्षण गरेको छ। टोलीले पहिलो चरणमा 3 महिना सहकारीको नियमन र सुपरिवेक्षण गर्नेछ।

0: को एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशी को कनेक्शन
1: सपना तपाई को साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाड़ा फेस्टिव अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दर में सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्म को निःशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर मध्य पूर्व र युक्रेनमा जारी द्वन्द्व कृत्रिम बुद्धिमत्ता एआई को बढ़दो जोखिम तथा संयुक्त राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठिरहेका बेला विश्वभरका नेताहरू यसै साता न्यूयोर्कमा भेला हुँदैछन् यस वर्षको संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा र स्वयं संयुक्त राष्ट्रसंघको भविष्यका विषयमा विश्वभरका नेताहरूका बीचमा छलफल हुने देखिएको छ राष्ट्रसंघको 81 महासभामा करिब 130 राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ
6: अब खेल खबर जापानको आइची नागायोमा जारी विश्व एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक दिन बनेको छ पदकको आशा गरिएका खेलसहित विभिन्न प्रतिस्पर्धामा नेपाली खेलाड़ी तथा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेनन् महिला भलिबल पुरूष कबड्डी बक्सिङ कराते टेबल टेनिस पौड़ी सफ्ट टेनिसमा नेपाली खेलाड़ी पराजित भएका छन्
5: अब विचार विश्लेषणको पालो आजको हिमालय टाइम्समा प्राध्यापक डाक्टर भूप प्रसाद धमलाले लेख्नु भएको छ लोकतन्त्र भनेको कानूनको परिधिभित्र रहेर उपभोग गरिने पूर्ण स्वतन्त्रताको राजनैतिक सामाजिक अवस्था हो 18 औं शताब्दीदेखि नै आन्ध्र महासागरको वरपर लोकतान्त्रिक अवधारणाको तीव्र विकास भयो एसिया र अफ्रिकामा पनि यसको विस्तार भयो जताततै यो शासन व्यवस्था कायम भयो आजसम्म पनि लोकतन्त्र जति लोकप्रिय व्यवस्था अर्को आएको छैन तर वास्तविक अर्थमा लोकतन्त्रको अभ्यास भने अझै हुन सकेको छैन नेपाल एउटा सानो मुलुक हो जुन यो शताब्दीमा तानाशाही विरूद्ध वाम लोकतान्त्रिक आन्दोलनमा केन्द्रित रह्यो सन् 1990 दशकमा लोकतान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्वमा भएको संयुक्त आन्दोलनले तानाशाही व्यवस्थाको अन्त्य गर्यो तर केही समय नेपाली कांग्रेसले सरकार बनाए पनि केन्द्र कमजोर भयो अराजकता हावी भयो र आज पनि लोकतन्त्र अस्थिर अवस्थामै छ
6: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: Hồi nãy đầy có đầu lọc đầu lọc đầu lọc đầu lọc đầu lọc đầu lọc
1: पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
2: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
3: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
1: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भारगङ्गा एक बैरिया कपिल वस्तु
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502443 9806225243 र 9813514417
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
5: यति बेला बिहानको 6 बज्यो

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 6 गते मंगलबार सन् 2026 सेप्टेम्बर 22 तारीक भदौ शुक्ल पक्षको एकादशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र झन शक्तिशाली बन्दै शुक्रबारदेखि तीन दिन देशभर अत्यधिक वर्षाको सम्भावना। पूर्व तयारी सँगै सचेत रहन आग्रह।
0: प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन।
1: मलेसिया कामदार पठाउन 25 म्यान पावर मात्रै समावेश गरेको भन्दै व्यवसाय असन्तुष्ट। सबैलाई समान अवसर दिनुपर्ने र कूटनीतिक पहल गर्न सरकारसँग माग।
3: नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसायीजीहरूले समान तरिकाले स्वतन्त्र तरिकाले उक्त डेस्टिनेसन देशमा पठाउन पाउनुपर्छ भन्ने खालको लडाई सर।
0: टाइफुन डुजुआन जापान तर्फ अघि बढ्दै झण्डै 300 उडान रद्द। 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह।
1: र एन्फामाथि सीआईबीको छानबिन। खेल मिले महतो र जर्सी खरिदमा अनियमितताको आरोप।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन। कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत। लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: काया खैरनमा अब खबरको सिलसिला शुरूमा मौसम बारेको खबर। मनसूनको उत्तरातिर आइपुग्दा आउँदो शुक्रबार यही शुक्रबारदेखि तीन दिन देशभर वर्षाको आकलन गरिएको छ। नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिन मार्फत आउँदो आइतबारसम्म देशका धेरै जसो ठाउँमा मेघगर्जन चट्याङसहित वर्षा हुने र केही ठाउँमा ठूलोदेखि अत्यधिक ठूलो वर्षाको चेतावनी दिएको छ। शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनीमा धेरै असर पर्ने देखिन्छ। यी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना छ। विभागले मधेस बाहेकका 6 प्रदेशको 42 जिल्लालाई सुन्तला रंगको संकेत गरी बाढ़ी पहिरोको जोखिम धेरै रहेको समेत जनाएको छ। तीमध्ये पनि गण्डकीका 11 जिल्ला र लुम्बिनीका 12 मध्ये रोल्पा, बाँके र बर्दिया बाहेक सबै जिल्लालाई सुन्तला रंगको संकेत गरिएको छ। मधेस, कोशी, बागमती, सुदूरपश्चिमका थोरै ठाउँमा ठूलोदेखि अत्यधिक र कर्णालीका थोरै ठाउँमा अत्यधिक वर्षाको आकलन गरिएको छ। बाँकी 35 जिल्लामा भने पहेँलो रंगको संकेत गरिएको छ, जसको अर्थ वर्षा हुने तर सूचना हेरेर अध्यावधिक भइरहनुपर्छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले अहिलेसम्मको अवस्था हेर्दा तीन दिन लगातार जसो पानी पर्ने देखिएको बताउनुभयो। बंगालको खाड़ीमा न्यूनचापकीय क्षेत्र बनेको छ। यो प्रणाली विस्तारै क्रमिक रूपमा पश्चिम उत्तर दिशातर्फ सर्दै जाने र थप शक्तिशाली भएर नेपालतर्फ आउने देखिएको छ। सरदर नेपालमा जून 13 मनसून प्रवेश गर्छ भने अक्टोबर 2 बाहिरिन्छ। यो अवधिमा 1472 मिलिमिटर पानी पर्नुलाई सरदर मानिन्छ। देशभर एकसाथ वर्षा हुने भएपछि बाढ़ी पहिरोको जोखिम बढ़ेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले चुरे, पहाड़ी र हिमाली क्षेत्रमा बाढ़ी पहिरो तथा तराईमा डुबानको जोखिम बढ़ेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले वर्षाको पानीले जमीन गलेको र केही ठाउँमा यसअघि नै बाढ़ी पहिरो गइसकेकोले जोखिम थप बढ़ेको बताउनुभयो। शुक्रबारदेखि आइतबारसम्म अत्यन्तै जरूरी नभई टाढा र रातको समयमा यात्रा नगर्दा राम्रो हुन्छ, उहाँले भन्नुभएको छ। सूचना मार्फत पनि हामीले यही भनेका छौं, महतले भन्नुभयो। प्राधिकरणले सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश र स्थानीय सरकार, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक लगायत सरकारवाला सबै र आम नागरिकलाई सुसूचित रहन र प्रतिकारका लागि तयारी अवस्थामा रहन समेत अनुरोध गरेको छ। शुक्रबारदेखि तीन दिन देशभर अत्याधिक वर्षाको प्रक्षेपण, सचेत रहन अपील शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। वहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गएको चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। वहाँले नेपाली समय अनुसार असोज 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले आउने जाने बाहेक तीन दिन न्यूयर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता मात्र गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेट बाहेक अन्य कुनै पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने छैन। प्रधानमन्त्री शाह असोज 9 न्यूयर्कमा सम्बोधन गरेर भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्रको कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले भदौ 10 नेपाल चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र त्यसले नेपालीहरूलाई पारेको असर मात्र नभएर यो क्षेत्रलाई दिने चेतावनी बारे समेत धारणा राख्नुहुनेछ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल भने न्यूयर्क पुगिसक्नु भएको छ। यसैबीच लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल र सुशीला कार्की बाहेक नेपालका लगभग सबै पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसंघको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदारका रूपमा प्रस्तुत गरिसक्नु भएको छ। नेपालले वर्षौंदेखि अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको माग गरिरहे पनि त्यसको प्रत्यक्ष वित्तीय परिणाम भने नेपालको आवश्यकताको तुलना
4: यसैबीच प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिइएको छ। यसअघि 2072 वैशाख 12 गतेको भूकम्पको उद्धार, राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्कालीन संविधान सभा व्यवस्थापिकाले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिका विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोका संसदीय दलका उपनेता गणेश पराजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासोपाबाट 8, नेपाली कांग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ।
5: एमालेको केन्द्रीय कमिटिको बैठक शुरू भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली आफैले सञ्चालन गरेर बैठक अगाडि बढ़ाउनु भएको हो। वहाँले बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ। अध्यक्ष ओलीले पछिल्लो समयमा पार्टीभित्र उछिरहेको पुनर्गठनको बहसको औचित्य नरहेको बताउनु भएको छ। वहाँले अहिले चलाइएको पुनर्गठनको हल्लाले न शब्दार्थ बोकेको छ न त भावार्थ नै रहेको दावी गर्नुभएको छ। उहाँले आत्मसमीक्षा गर्दै पार्टीलाई पुनर्निर्माण र संक्रमणबाट अघि बढ़ाउने जिम्मेवारी आफूले लिनुपर्ने बताउनु भएको छ। 2082 भदौ 23 र 24 गतेको नवयुवाको आन्दोलन र 21 फागुनको निर्वाचनको परिणामपछि पार्टीको नीति, संगठन र नेतृत्व पुनर्गठनबारे तीव्र बहस चलिरहेको छ। निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलबाट आएका फरक प्रस्तावहरूलाई एकीकृत गर्ने प्रयास भए पनि नेतृत्व परिवर्तनको विषयमा मतभेद देखिएको छ। तर पुनर्गठनको आवाजलाई अध्यक्ष ओलीले स्वीकार गर्नुभएको छैन। अध्यक्ष ओलीले पुनर्गठनको विषय आफूलाई विस्थापन गर्नका लागि ल्याइएको भन्दै खारेज नै गरिदिनु भएको छ।
4: कहाया कैरनमा मलेसियाको रोजगारी बारे वैदेशिक रोजगार व्यवसाय संघका महासचिव डाँगीसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले सिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उठी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको विचार, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
10: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र जनशक्तिशाली बन्दै शुक्रबारदेखि तीन दिन देशभर अत्याधिक वर्षाको सम्भावना, पूर्व तयारीसँगै सचेत रहन आग्रह, प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन, एमाले बैठकमा अध्यक्ष ओलीको 87 पृष्ठको प्रतिवेदन पेश लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्ये एक हो। मलेसियामा अहिले झण्डै 5,00,000 नेपाली कार्यरत रहेको अनुमान छ। सेक्युरिटी गार्ड सहित म्यानुफ्याक्चरिङ, कृषि, होटल तथा सर्भिस क्षेत्रमा नेपालीको माग पनि छ। तर पछिल्लो समय मलेसियाले नेपालबाट कामदार पठाउन 25 म्यान पावर कम्पनी मात्र छनौट गरेपछि विवाद बढ़ेको छ। त्यसैमा थप 250 सब एजेन्ट कम्पनी सूचीकृत गरिएपछि विवाद झनै चर्किएको छ। 25 म्यान पावर र 250 एजेन्टले मात्रै नेपाली श्रमिक मलेसिया पठाउन पाउने व्यवस्था कसरी बन्यो, यसमा तपाईहरूको असन्तुष्टि के हो भन्ने विषयमा साथी महेश गेवालीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि जाँगीसँग कुराकानी गर्नुभएको छ।
12: त्यो FWCMS भन्ने एउटा प्रोटोकल, एउटा संस्था लिएर कुनै एउटा व्यक्तिले हाम्रो देशको कानून, हाम्रो देशको संविधान, हाम्रो देशको स्वाभिमान भन्दा माथि रहेर नेपाल सरकारले दिएका 1100-1200 एजेन्सीहरूलाई चाहिँ बाहिर राखेर केही सीमित व्यक्तिहरूलाई मात्र अथवा केही सीमित संस्थाहरूलाई मात्रै मलेसिया पठा भनेर खालको जुन खालको प्रक्रियाहरू बाहिर ल्याउनु भयो र अहिले जुन आयो, हामी नेपाल वैदेशिक व्यवसाय संघ निरन्तर रूपमा चाहिँ नेपाल सरकारसँग नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसाय जीवहरूले समान तरिकाले, स्वतन्त्र तरिकाले उक्त डेस्टिनेसन देशमा पठाउन पाउनुपर्छ भन्ने खालको लड़ाई छ र त्यसको हामी अगाडि बढ़ी पनि रहेका छौँ र यसलाई जसरी सक्दो चाँडो सरकारले कूटनीतिक नोट पठाइसक्नु भएको छ र सरकारले निरन्तर रूपमा यी सबै व्यवसायले समान तरिकाले काम गर्न पाउनुपर्छ भन्ने खालको अभिव्यक्ति पनि दिइराख्नु भएको छ र यसलाई चाहिँ अगाडि पनि बढ़ाइराख्नु भएको छ। विभिन्न कालखण्डमा जस्तै मलेसियामा नयाँ सरकार, नयाँ चुनाव आउन थाल्यो भने अनि जस्तै हाम्रो देशमा पनि विभिन्न कालखण्डमा विभिन्न घटनाहरू घटिरहेको बेलामा चाहिँ त्यो अलिकति कमजोर भएको बेलामा चाहिँ त्यस्ता प्रक्रियाहरू आउन थाल्छन्। हामीलाई विभिन्न प्राकृतिक विपद परिरहेको बेलामा चाहिँ आएका कुराहरू यो चाहिँ
13: तपाईँले संस्थागत भन्दा पनि व्यक्तिगत चलखेल हो भन्ने कुरा गर्नुभएको थियो अलिकति।
12: मलेसियाको सरकारले FWCMS भन्ने एउटा पोर्टल ल्यायो। त्यो पोर्टल ल्याइसकेपछि जुन 25 व्यवसायको नाम सम्प्रेषण गर्यो अथवा त्यहाँ इन्क्लुड राख्यो, त्यो 25 चाहिँ त्यहाँ मलेसियाको गभर्नमेन्टले कसरी थाहा पाउँछ नेपालको 25 संस्था मात्र क्यापिटल छ भन्ने कुरा त उनीहरूलाई थाहा हुँदैन नि त। हामीलाई समान तरिकाले व्यवसाय गर्नको लागि लाइसेन्स दिइसकेपछि त्यो कानून लिएको देशमा त स्वेच्छाले, स्वविवेकले, स्वतन्त्र हिसाबले सम्पूर्ण व्यवसायले पठाउन पाउनुपर्छ। अनि मलेसियाको कुनै एउटा व्यक्ति भनौँ न, कुनै एउटा सीमित व्यक्ति त्यो FWCMS को चाहिँ जुन सञ्चालक हुनुहुन्छ त्यो व्यक्तिको मिलेभित्रमा ल्याएको कुरा प्रश्न देखिन्छ।
13: त्यो 25 जति पनि म्यान पावर कम्पनी यसमा आबद्ध भएको देखियो, सङ्घ अन्तर्गतको हो कि बाहिर?
12: व्यवसायजीहरू चाहिँ हाम्रा सदस्य संस्था नै हो, तर जब चाहिँ यस्ता गलत क्रियाकलापमा लाग्नु हो त्यसपछि संस्थासँग त्यो अधिकार छ, त्यो संस्थाबाट हामी निलम्बन गर्ने, हटाउने। FWCMS को के आधारमा सिलेक्सन गर्यो भन्ने कुरा त आश्चर्य चाहिँ जनाउँछ क्या सबैभन्दा। कुनै व्यक्ति त आजसम्म मलेसिया नै सर्भिस पठाउनु भएको छैन, लाइसेन्स मात्रै लिएर बस्नु भएको छ, संस्था पनि छैन, आर्थिक चलखेल भयो कि, अनि एकाधिकार गर्न खोज्दाखेरि कहीँनिर चाहिँ कालोबजारी भयो कि भन्ने कुराहरू पनि छ। यसलाई सरकारले अनुसन्धान गर्दैछ।
13: झन्डै 1 जति भयो यो विवाद सृजना भएको, यो बीचमा चाहिँ हामीले श्रमिकहरू पठायौँ कि पठाएनौँ?
12: हामीले श्रमिक पठाउने प्रक्रियाहरू अगाडि बढाउँछौँ, त्यो तरिकाले आएका डिमान्डहरू गइराखेका छन्। पहिले चाहिँ आएका डिमान्डहरूमा चाहिँ नयाँ पनि नर्मल हामीले पठाइ पनि राखेका छौँ, 250+25 संस्था बाहेक अरू संस्थाले चाहिँ श्रमिकहरू पठाइराख्नु भएको छ। 25 मेन संस्था, 250 सब एजेन्टका रूपमा जुन आएका छन् त्यो संस्थाहरूको चाहिँ प्रक्रियागत क्रियाकलापहरू रोकिएको छ, सरकारले अनुसन्धान गर्दैछ। यसमा चाहिँ मलेसियामा चाहिँ अहिले नयाँ एप्रुभलहरू सुरु भएको छैन, जुन कोटाहरू आउनु पर्ने त्यो कोटाहरू सुरु भएको छैन। यो अहिले जुन प्रक्रिया छ यो प्रक्रियालाई त्यो असर गरेको छ, जाने श्रमिकहरू गइराख्नु भएको छ, जुन पुरानो मेथड छ, जुन प्रक्रिया छ, त्यो प्रक्रियाबाट चाहिँ सहमिकहरू गइराख्नु भएको छ। अब आउने नयाँ अप्रुभललाई जति सक्दो चाँडो चाहिँ सरकारले पनि यसलाई मैले अघि नै भनिसकेँ, दुई देश बिच मिटिङ राखेर हुन्छ कि कुटनीतिक पहल गरेर हुन्छ कि, यसलाई जति सक्दो चाँडो चाहिँ टुङ्ग्याउनुपर्छ र आजसम्म तर त्यसले असर चाहिँ गरेको छैन।
4: नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगीसँग मलेसियाको सिन्डिकेट विवाद, नेपाली श्रमिकमाथि पर्ने असर तथा अन्य प्रमुख वैदेशिक रोजगार गन्तव्यसँग जोड़िएका सरोकारको विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अण्डा, माछा मासु लगायतमा चर्को मूल्य वृद्धि गरेका व्यवसायले भाउ नबढ़ाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल उद्योग संघ काठमाडौँले गरेको एक कार्यक्रममा थोक खाद्यान्न व्यापारीको संस्था खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भक्त प्रधानले मूल्य नबढ़ाउने प्रतिबद्धता जनाउनु भएको हो। कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइटेलले नियमित बजार अनुगमनबाट मूल्य वृद्धि नियन्त्रणको प्रयास भइरहेको दावी गर्नुभएको छ। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले ग्यास आपूर्ति सहज बनाउन प्रयत्नशील रहेको पनि बताउनु भएको छ। हिजोको संसद बैठकमा बोल्दै भारतबाट दैनिक 160 बुलेट ग्यास एक हप्तासम्म ल्याउन कूटनैतिक पहल समेत भइरहेको र ग्यास लोडिङ पनि बढ़िरहेको उहाँले बताउनु भएको छ।
7: कृषि मन्त्र नार्कसँग
2: धान बालीमा सिफारिश मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
14: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
14: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
14: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्सन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा। गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। ललितपुरको गोदामचौर, हरिसिद्धि, रत्न पार्क, त्रिपुरेश्वर रूटमा चल्ने 2 5 ख 4 2 7 4 नम्बरको बस हिजो बिहान 10:30 बजे त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रुहरू थिए। 25 वर्षीय अर्जुन डोङले चलाएको बस त्रिपुरेश्वरको चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चिप काट्न ब्लू बुक र लाइसेन्स माग्यो, तर आफूले हर्न नबजाएको भन्दै डोङले ब्लू बुक र लाइसेन्स दिन मानेनन्। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक डोङ र ट्राफिक प्रहरी बीच तर्का चर्किने पर्यो। चालक डोङले ट्राफिक प्रहरीले कारवाही गर्न थालेपछि आफ्नो गल्ती नभएको सार्वजनिक रूपमा दावी गर्दै बोलिरहेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ। डोङले प्रज्वलनशील पदार्थ छर्किएर बसमै आगो सल्काए। त्यति बेला डोङ बसभित्रै थिए। करिब 20 मिनट पछि डोङलाई बसबाट निकालेर किर्तिपुरको वन अस्पताल लगियो। यस घटनापछि ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यातायात व्यवसायीहरूबाट समेत विरोध हुन थालेपछि समिति बनाएर छानबिन गर्ने निर्णय समेत भएको छ। नयाँ पत्रिकामा हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चिट काट्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकको खबर छ।
4: अब विदेशको खबर। टाइफुन डुजुआन जापानतर्फ अघि बढ़दै गर्दा झण्डै 300 उडान रद्द गरिएका छन् भने 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ। जापान एयरलाइन्सले 135 र अल निप्पोन एयरवेजले 140 उडान रद्द गरेका छन्। टोकियो आसपासका 9,000 भन्दा धेरै घरमा विद्युत सेवा अवरूद्ध छ। टोकियो, चिवा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने केही रेल सेवा समेत स्थगित भएका छन्। जापानको मौसम विज्ञान एजेन्सी जेएमएका अनुसार आजसम्म हुने कुल वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षा नाग्न सक्ने र केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने सम्भावना देखाएको छ। एजेन्सीले आँधी आउनु अघि नै वर्षा र हावाको गति बढ़ने चेतावनी दिएको थियो। विपद व्यवस्थापन अधिकारीका अनुसार राजधानी र आसपासका क्षेत्रमा 16 लाख भन्दा धेरै बासिन्दालाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ। आँधीका कारण चिवामा आयोजना भइरहेको टोकियो गेम शो निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएको छ। चिवामै आयोजना हुने भनिएको ठूलो खुला संगीत महोत्सव र बेसबल खेल पनि रद्द भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्विरहरूमा लोकप्रिय पर्यटकीय स्थल कामाकुरा स्टेशन आसपासका सड़क डुबानमा परेको देखिन्छ। टोकियो नजिकैको कात्सुउरा शहरबाट झण्डै 130 किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनले प्रतिघण्टा झण्डै 144 किलोमिटरको गतिमा हावा चलिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
5: अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फामा अनियमितता भएको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धान पछि आइतबार संघका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजय पाण्डे पक्राउ परेका हुन्। एन्फाका बाँकी केही पदाधिकारी समेत सीआईबीको अनुसन्धान दायरामा छन्। ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उमा चतुर्वेदीका अनुसार खेलाड़ीका लागि पोशाक खरिद र बहराइनमा भएको खेलमा अनियमितता तथा विश्वकपको टिकट अपारदर्शी रूपमा बिक्री गरेको विषयमा उजुरी परेपछि अनुसन्धान थालिएको हो। एन्फामा अनियमितता भएको भन्दै लामो समयदेखि प्रश्न उठिरहेको थियो। यो मामिलामा छानबिन गरिदिन भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि शिक्षा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी परेको थियो। केही वर्ष पहिले संसदको सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको थियो। खेल मिले मतो र जर्सी खरिदमा अनियमितताको आरोप, एन्फामाथि सीआईडीको छानबिन शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब केही खबर संक्षेपमा। अनलाइन शेयर कारोबार प्रणाली अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएसको सर्भर राखिएको डेटा सेन्टरमा साइबर आक्रमण भएको छ। 72 ब्रोकरको टीएमएस सर्भर राखिएको डेटा हब प्रणालीको डेटा सेन्टर आक्रमणमा परेपछि हिजोको शेयर कारोबार स्थगित गरियो। निप्सेले आज बाँकी शेयर ब्रोकरबाट भए पनि कारोबार खुलाउने गरी तयारी गरिरहेको छ।
5: चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घराएसी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले जेठ 15 चालू आर्थिक वर्षको बजेट ल्याउँदै घराएसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा गरेको थियो। ऊर्जा मन्त्रीको सचिवालयले हिजो दिउँसो ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा बिजुलीमा लगाएको भ्याट हट्ने जनाएको छ। सचिवालयले ऊर्जा मन्त्री श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको बताइएको छ।
4: अब पालो उखानको
5: खण्ड खण्ड पानी मुण्ड मुण्ड मती
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
5: बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र झन शक्तिशाली बन्दै शुक्रबारदेखि 3 दिन देशभर अत्यधिक वर्षाको सम्भावना, पूर्व तयारी सँगै सचेत रहन आग्रह।
4: प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन।
5: मलेसिया कामदार पठाउन 25 म्यान पावर मात्रै समावेश गरेको भन्दै व्यवसाय असन्तुष्ट। सबैलाई समान अवसर दिनुपर्ने र कूटनीतिक पहल गर्न सरकारसँग माग।
4: टाइफुन डुजुआन जापानतर्फ अघि बढ्दै झण्डै 300 उडान रद्द। 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह।
5: र एन्फामाथि सीआईबीको छानबिन, खेल मिले मतो र जर्सी खरिदमा अनियमितताको आरोप।
4: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको। केही दिन अघि पत्रकार सम्मेलन मार्फत एकजना धर्मगुरूले म पनि राजनीतिमा आउँछु भनेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना धर्मगुरू राजनीतिमा आउने बारेको खबर पढ़िरहेका छन् अनि अर्कोले खबर पढ्दै गर्दा भन्दैछन् दिन बाँड्नेहरूकै छन् भने कहिले पानी बाँड्नेको त कहिले ज्ञान बाँड्नेको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: अब सुन्नुहोस् श्री स्टीव रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल। उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ।

0: रसायन केमिकल न मिसाइए, शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
2: विषालु हो कि होइन कसरी चिन्ने त आमा
1: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षीघात हुन सक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षीघात हुन सक्छ अनि अर्को हरियो जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले दसैँको बिरानी कमै मात्र पाइन्छ तर यसको दसाई एकदम खतरनाक हुन्छ
3: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा दसाईका घटनाहरू धेरै हुने गर्छन् बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प दसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ
4: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै डीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रका साथ साथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: किन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट शुक्रबारदेखि आइतबारसम्म हवाहुरी सहित ठूलो वर्षाको सम्भावना, उच्च सावधानी अपनाउन महाशाखाको अनुरोध। मोतीपुर कपिलधाम सड़क स्तरोन्नतिको कार्य सम्झौता अघि नै सम्पन्न, 20 सड़कमै 12 बिजुलीका पोल, दुर्घटनाको जोखिम। शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रतिबद्ध रहने प्रहरी निरीक्षक कार्कीको प्रतिबद्धता, आपतकालीन अवस्थामा तत्काल प्रहरीलाई खबर गर्न आग्रह। शिवराजमा खानेपानीको हाहाकार, जनप्रतिनिधि स्ट्याण्डबाजीमा व्यस्त, दीर्घकालीन रूपमा खानेपानीको व्यवस्था गर्न नगरपालिका समक्ष माग। र कपिल वस्तुमा अटोको ठक्करबाट एक वृद्धाको मृत्यु, चालक र अटो प्रहरीको नियन्त्रणमा, ट्रकको ठक्करबाट अर्घाखाँचीकी 1.5 वर्षीय बालिकाको मृत्यु, आमा घाइते।
1: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
0: अब समाचार विस्तारमा। आउँदो असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, सत्याङ र हावाहुरी सहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्य तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, सत्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्य भागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढ़ी र पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अप्नाउन आग्रह गरेको छ। नदी नाला र खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। साथै हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। बाढगङ्गा नगरपालिका साथ मोतीपुरदेखि कपिलधामसम्मको सड़क स्तरोन्नति कार्य सम्झौता अवधि भन्दा करिब 1 वर्ष अघि नै सम्पन्न भएको छ। सड़क निर्माण सम्पन्न भएपछि स्थानीयवासी तथा यात्रुलाई आवागमनमा सहजता भए पनि सड़कको बीच भागमा रहेका विद्युतका पोलका कारण दुर्घटनाको जोखिम भने कायमै रहेको छ। एनबी कन्स्ट्रक्सनले सड़क स्तर उन्नतिको काम गुणस्तरीय रूपमा सम्पन्न गरेको स्थानीयवासीले बताएका छन्। निर्धारित समयभन्दा करिब एक वर्ष अघि नै निर्माण कार्य सम्पन्न हुनु सकारात्मक भएको उनीहरूको भनाइ छ। तर सड़क निर्माणका क्रममा हटाउनु पर्ने 12 विद्युतका पोल अझै सड़कको विभागमै रहेका छन्। सड़क विस्तार तथा स्तर उन्नति भएपछि पुराना पोल सड़कको बीचमा परेका हुन्। पुल नहटाइँदा सवारी साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको स्थानीयको गुनासो छ। स्थानीयवासीका अनुसार दिनको समयमा सवारी चालकले पुल देख्न सक्ने भए पनि रातको समयमा पर्याप्त प्रकाश नहुँदा जोखिम अझ बढ्ने गरेको छ। विशेष गरी मोटरसाइकल, साइकल तथा पैदल यात्रुका लागि सड़कको बीचमा रहेको पुल चुनौती बनेका छन्। सड़क निर्माण सम्पन्न भइसकेपछि पनि विद्युतका पोल स्थानान्तरण हुन नसक्नुमा नेपाल विद्युत प्राधिकरणको ढिला सुस्ती रहेको स्थानीयको आरोप छ। निर्माण सम्पन्न सड़कलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन पुल तत्काल स्थानान्तरण गर्नुपर्ने उनीहरूको माग रहेको छ। स्थानीयले सड़क निर्माणसँगै आवश्यक पूर्वाधार व्यवस्थापनमा सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्ने बताएका छन्। इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले शान्ति सुरक्षा, अमन चयन कायम तथा अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संचार कर्मी संघको परिचयात्मक कार्यक्रममा प्रहरी निरीक्षक कार्कीले प्रहरी र नागरिक बीचको सहकार्यलाई प्रभावकारी बनाउँदै समाजमा शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चालिने बताउनुभयो। उहाँले अपराध नियन्त्रणसँगै नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न प्रहरी सक्रिय रहने उल्लेख गर्नुभयो। स्थानीय क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, नागरिकका गुनासा तथा समस्याको समयमै सम्बोधन र प्रहरी सेवामा जनविश्वास अभिवृद्धि गर्न आफूले विशेष ध्यान दिने उहाँको भनाइ थियो। प्रहरीको कामलाई प्रभावकारी बनाउन संचारकर्मी तथा स्थानीय समुदायको सहयोग आवश्यक रहेको पनि उहाँले बताउनुभयो। यसैबीच मौसममा देखिएको परिवर्तन तथा असोज 8 गतेदेखि भारी वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी निरीक्षक कार्कीले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। भारी वर्षाका कारण बाढ़ी, डुबान, पहिरो तथा सड़क अवरोध जस्ता समस्या आउन सक्ने भएकाले जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभयो।
5: पश्चिम आन्दोलनदेखि 12 वर्षदेखि जुन वर्षाको ठुटा छोया छ र त्यसको लागि प्रतियोगिता हामीले गर्छौँ अगाडिदेखि काम गर्यो र त्यसमा चाहिँ तपाईँको एउटा आफ्नो एरियामा खुलामा माछा मारि जाने लाग्छ सिलिङ गर्नु जाने छुट्टीको बेलामा रमाइलो गर्नु जाने अवस्थाहरू छ भने उहाँहरूका चाहिँ आफ्नो एरियामा हाम्रो डिलिभरी हुँदैछ। आजदेखि 12 वर्षदेखि तपाईँ 12 वर्षको आउँदैछ त्यो चाहिँ तपाईँले नजानु भन्दा सुस्किने सहयोग आउँदैछ भने र प्रहरीको तर्फबाट हामीले आजदेखि नै सिल गर्न सकेका छौँ र अन्य कुरा भनेको काम गर्दै जाँदाखेरि प्रहरीले गर्ने आफ्नो दैनिक कामहरू र तपाईँबाट आएका विषयहरू छैन भएका विषयहरूलाई चाहिँ एकदमै मनन गरेर त्यसलाई समकालीन हुन्छ तपाईँको र प्रदेश भयो र हाम्रो पूरक कार्यमा चाहिँ यहाँ कालिम्पोङ स्थापना गर्नुको लागि चाहिँ तपाईँको सहयोग अपेक्षा गर्न चाहन्छु।
0: सम्भावित विपदका घटनामा प्रहरी टोलीलाई आवश्यक तयारी अवस्थामा राखिने जनाउँदै उहाँले आपतकालीन अवस्था आएमा तत्काल प्रहरीलाई खबर गर्न समेत आग्रह गर्नुभएको छ। कपिलवस्तुको शिवराज नगरपालिका एक स्थित वनकसावासमा खानेपानीको हाहाकार भएको छ। लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयले समस्या समाधानका लागि नगरपालिका तथा जनप्रतिनिधिले प्रभावकारी पहल नगरेको गुनासो गरेका छन्। स्थानीयका अनुसार केही महिनादेखि खानेपानीको समस्या चर्किएपछि शिवराज नगरपालिकाले दमकल मार्फत पानी वितरण गरेको थियो। अन्य स्थानमा तत्कालका लागि पानी उपलब्ध गराइए पनि वनकसावासमा अहिले खानेपानीको संकट गहिरिँदा सम्बन्धित निकायले चासो नदिएको स्थानीयको आरोप छ। खानेपानी जस्तो आधारभूत आवश्यकताको विषयमा नागरिक समस्यामा परिरहेका बेला जनप्रतिनिधि भने समस्या समाधान भन्दा प्रचार र स्ट्यान्डबाजीमा बढ़ी व्यस्त भएको स्थानीयको गुनासो छ। स्थानीयले सामाजिक सञ्जाल तथा सार्वजनिक गतिविधिमा देखिने भन्दा नागरिकका दैनिक समस्याको समाधानमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताएका छन्। वनकसावासका बासिन्दाले तत्काल वैकल्पिक माध्यमबाट खानेपानी उपलब्ध गराउन र दीर्घकालीन रूपमा भरपर्दो खानेपानीको व्यवस्था गर्न नगरपालिकासँग माग गरेका छन्। कपिलवस्तु नगरपालिका चार स्थित छुड्की तौलिहवा चोकमा बोर्डिङ स्कूलको अटोले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ। हिजो बिहान करिब 9 बजे पैदल हिँडिरहेको स्थानीय 85 वर्षीय कमला थापालाई तौलिहवा स्थित खक निकटेनको अटोले ठक्कर दिएको थियो। अटोको ठक्करबाट गम्भीर घाइते थापालाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो। कपिलवस्तु अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रूपन्देही स्थित क्रिम्सन अस्पताल लगिएको थियो। उपचारकै क्रममा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। कावासोती नगरपालिका आठ फलफुलचोक स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने उहाँको आमा घाइते हुनु भएको छ। बाटो काट्ने क्रममा अर्घाखाँसी घर भई हाल कावासोती नगरपालिका 11 कुडौली बस्ने 32 वर्षीय सूर्य विसीले चलाएको लु 70/82/84 नम्बरको मोटरसाइकललाई भैरहवाबाट काठमाडौँ आउँदै गरेको प्रदेश 01/02/01/80/77 नम्बरको ट्रकले ठक्कर दिएको थियो। उहाँलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल जन्दा लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा संलग्न ट्रक र चालक 12 सिमराप महानगरपालिका 14 बस्ने अन्दाजी 30 वर्षीय सौरभ खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कृष्णनगर नगरपालिका 8 डगरमरवा स्थित डगरमरवा सिंचाई योजनाको ट्रान्सफर्मर चोरी भएपछि सिंचाई सेवा अवरुद्ध भएको छ। आइतबार राति अज्ञात समूहले सिंचाई योजना अन्तर्गत जडान गरिएको ट्रान्सफर्मर चोरी गरेको हो। ट्रान्सफर्मर चोरी भएपछि सिंचाई योजना पूर्ण रूपमा बन्द भएको स्थानीयले बताएका छन्। सिंचाईका लागि प्रयोग हुँदै आएको ट्रान्सफर्मर चोरी भएपछि खेतीपातीका लागि आवश्यक पानी आपूर्ति प्रभावित भएको छ। विशेष गरी सिंचाईमा निर्भर किसानहरूलाई यसबाट प्रत्यक्ष असर परेको छ। ट्रान्सफर्मर चोरीका कारण सिंचाई सेवा तत्काल सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको जनाइएको छ। ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि सम्बन्धित निकायले अनुसन्धान अघि बढाउनु पर्ने स्थानीयको माग छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले चोरी भएको ट्रान्सफर्मर तथा घटनामा संलग्न व्यक्तिको खोजीका लागि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। सिंचाई सेवा पुनः सञ्चालनका लागि नयाँ ट्रान्सफर्मर जडान वा आवश्यक वैकल्पिक व्यवस्था गर्न किसानहरूले सम्बन्धित निकायसँग माग गरेका छन्। तपाईँ अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
7: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर, प्रहरीले ठूलो परिमाणको लागु औषध खैरो हेरोइन ब्राउन सुगर सहित एक दम्पतीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीक सिंह राठौरका अनुसार लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट गोप्य सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नम्बर 2 कारोबारमा संलग्न दम्पतीलाई 107 ग्राम भन्दा बढी लागु औषध सहित पक्राउ गरेको हो। लागु औषध बिक्री वितरण गरिरहेको अवस्थामा बाँकी नेपालगंज उपमहानगरपालिका वडा नम्बर 13 30 वर्षीय देशरथ चौहान लोनिया र उनकी श्रीमती 25 वर्षीय पूजा लोनिया पक्राउ परेका हुन्। सूचना अधिकारी राठौरका अनुसार उनीहरूको साथबाट 107 ग्राम 550 मिलिग्राम ब्राउन सुगर B6P3545 नम्बरको एक थान मोटरसाइकल र दुई थान मोबाइल बरामद गरिएको छ। लागू औषध कारोबारी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानूनी कारवाही अगाडि बढाउन लागू औषध नियन्त्रण ब्युरो शाखाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको तथा उनीहरूमाथि थप अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सीमापारी रूपैडिहामा खुला रूपले लागू औषध ब्राउन सुगर बिक्री हुने गरेकाले त्यस क्षेत्रबाट नेपालगंज लगायतका स्थानमा लागू औषध भित्रिने गरेको हुँदा दैनिक जसो पक्राउ गरिए पनि नियन्त्रणमा चुनौती रहेको उहाँको भनाई छ। पछिल्लो समयमा बाँकी जिल्लाका विभिन्न अस्पतालहरूमा बढ्दै गएको रगत अभाव कम गर्नका लागि नेपालगंजमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। रक्तदान कार्यक्रमबाट 63 पिण्ड रगत संकलन गरिएको प्रादेशिक रक्त संचार केन्द्र नेपालगंजका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भएको छ। उहाँले 2063 सालदेखि निरन्तर त्रैमासिक रूपमा रक्तदान कार्यक्रम गर्दै आएको बताउँदै जनमत अर्ध साप्ताहिकले गोपाल निना फाउन्डेशन नेपाल संघको समन्वयमा सु रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाह साँझ 7 बजे न्यूयोर्कका लागि प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहसँगै उहाँका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन पनि अमेरिका जानुहुनेछ। महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी तथा समन्वय गर्न प्रधानमन्त्रीका नीति सचिव सहसचिव प्रदीप परियार सक्रिय सचिव सुभाष शर्मा लगायतका अधिकारी भने यसअघि नै न्यूयोर्क पुगिसक्नु भएको छ। संयुक्त राष्ट्र संघको 81 औं महासभा भदौ 23 गतेदेखि न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा शुरू भएको हो। महासभाको उच्च स्तरीय बैठक भने आज शुरू हुँदैछ। प्रधानमन्त्री शाहले उच्च स्तरीय बैठकलाई सेप्टेम्बर 24 असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि पहिले विदेश भ्रमणका रूपमा अमेरिका जाने हुनुभएको हो। यसअघि कार्यभार सम्हाल्नुभएको 1 वर्षसम्म विदेश भ्रमण नगर्ने तयारीमा रहेको शाह भोटेपछि बाढीपछि संयुक्त राष्ट्रसंघको महासभामा नेपालको धारणा राख्न अमेरिका जान लाग्नु भएको हो। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री डाक्टर सोडिम वाग्लेबीच सहमति भएको हो। दुई मन्त्रीबीच भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुनेछ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा आछौं। तर खबरबाट विदा हुनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। शुक्रबारदेखि आइतबारसम्म हावाहुरी सहित ठूलो वर्षाको सम्भावना, उत्सव सावधानी अप्नाउन महाशाखाको अनुरोध। मोतीपुर कपिलधाम सड़क स्तर उन्नतिको कार्य सम्झौता अघि नै सम्पन्न, बीच सड़कमै 12 बिजुलीका पोल दुर्घटनाको जोखिम। शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रतिबद्ध रहने प्रहरी निरीक्षक कार्कीको प्रतिबद्धता, आपतकालीन अवस्थामा तत्काल प्रहरीलाई खबर गर्न आग्रह। शिवराजमा खानेपानीको हाहाकार, जनप्रतिनिधि स्ट्यान्ड बाजीमा व्यस्त, दीर्घकालीन रूपमा खानेपानीको व्यवस्था गर्न नगरपालिका समक्ष माग। र कपिलवस्तुमा अटोको ठक्करबाट एक वृद्धाको मृत्यु, चालक र अटो प्रहरीको नियन्त्रणमा, ट्रकको ठक्करबाट अर्घ खाँसीकी 1.5 वर्षीय बालिकाको मृत्यु, आमा घाइते। हवस् त एफएम ब्यान्डको 99.2 समेगासँगै वेबसाइट www.mudaawaz.com हाम्रो पाठ र मुद्दा आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। सब सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौ, प्रशस्त पानी पिउँ भन्दै प्राविधिकमा साथ दिने अनुजलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
8: कता हो काका लहर लहर गर्दै?
1: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
8: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
1: ल होइन, सँग एकजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
8: हजुर, हाम्रा सेवाहरू,
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
9: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र, बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
10: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
11: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडौ राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
10: 24 घण्टा सेवा उपलब्ध छ।
11: नभुल्नु होला
10: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
13: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
12: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
13: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
13: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
12: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
13: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
12: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
13: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहिबको प्रयोगशाला,
12: फिजियोथेरापी विशेषज्ञ सेवा,
13: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
14: यति बेला बिहानको 7 बज्यो।
1: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
15: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नर्स तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुटो, दाज, फुटले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, गोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
15: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570178010।

रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्ड 99.2 समयकाहसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष

0: भएको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादकहरू।

0: यो बाइक बिग्रेर हैरान नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, त्यसको लाज अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9807583346। चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
0: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
3: लुम्बिनी खाती सुनचाँदी पसल, बारङ्गा 4, जितपुर, कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078473।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला बिहानको 8 बज्यो।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
6: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1, जितपुर, कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
7: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
8: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
7: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
9: सुन्नुहोस्, हामी कहाँ टाइल, ग्रेनाइट, भेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
8: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 9857051713। संचालक विराट कडे।
7: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला, म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
7: ल, तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स, बारगंगा नगरपालिका 4, जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
10: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर, 4 नम्बर जितपुर, तौलिहवा रोड, कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर, 4 नम्बर जितपुर, तौलिहवा रोड, कृषि विकास ब्याङ्कको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9807985526 र 9847082790।

包，莫来做。

0: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाणगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 गेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेचपुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बाणगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाणगंगा नगरपालिका पशु सेवा शाखा, बाणगंगा कपिलवस्तु।
1: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
2: केही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
1: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
2: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
1: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
2: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलिक पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
4: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै डीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक निर्माण उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: युनाइटेड अस्पताल बारदिंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि सब नया सुविधाहरु
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा थापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठा गुठी खोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: यो बाइक बिग्रेर हैरान नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नबरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला बिहानको 9 बज्यो।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै राष्ट्रमन्त्री खनाल र भूटानका प्रधानमन्त्री टोब्गे बीच भेटवार्ता। भोटेकोशी बाढ़ीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति। पर्यटन पूर्वाधार, होटल, पदमार्ग लगायत प्रभावित। संयुक्त राष्ट्र संघको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि। 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै। र भूटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 सँग अभ्यास खेल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। यही असोज 9 गते शुक्रबारदेखि आइतबारसम्म 3 दिन देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेस तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित ठूलो पानी पर्न सक्ने आकलन गरेको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले भोलि बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। पूर्व तयारी सहित सचेत रहन पनि मौसमविदको आग्रह छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढ़ी र पहिरोको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो। नदीनाला र खोलामा पानीको भाव बढ़न सक्ने भएकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासको निर्माण कार्य तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। शुक्रबारदेखि 3 दिन सकेसम्म यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि आग्रह छ। यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धान भए पानी र बाढ़ीबाट जोगाउन, खेतमा पानी निकासको उचित व्यवस्था गर्न, धानलाई मौसम सफा भएपछि मात्र काट्न र पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्क्याउन अनुरोध गरेको छ। यसैबीच आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना छ। आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 औं सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्री शाह दिउँसो 4:15 बजे तिरुवनन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान मार्फत त्यसतर्फ प्रस्थान गर्नुहुनेछ। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख चौकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। भएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ। सम्बोधनको भोलिपल्ट नै उहाँ स्वदेश फर्किने राष्ट्रको भ्रमण कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले गएको भदौ 10 नेपाल चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसले पारेको असर तथा जलवायु जन्य चुनौतीबारे धारणा राख्ने तयारी छ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसक्नु भएको छ। परराष्ट्र मन्त्री खनाल असोज 13 गते मंगलबार स्वदेश फर्किनुहुनेछ। यस पटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
राष्ट्रमन्त्री शिशिर खनाल र भूटानका प्रधानमन्त्री छिरिङ तोग्बे बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 औं महासभाको क्रममा अमेरिकाको न्यूयोर्कमा उहाँहरूबीच भेट तथा साइडलाइन वार्ता भएको हो। भूटानका प्रधानमन्त्री तोग्बेले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेको तस्विर सामाजिक सञ्जालमा शेयर गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढ़ीका कारण भएको मानवीय क्षति र विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। साथै उहाँले यो दुःखको घड़ीमा भूटानको साथ रहेको पनि उल्लेख गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टै हुने आशा समेत व्यक्त गर्नुभयो। राष्ट्रमन्त्री खनालले नेपालका लागि भूटानबाट प्राप्त सहयोग तथा साथका लागि धन्यवाद व्यक्त गर्नुभयो। साथै व्यापार, उड्डयन र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार लगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि उहाँहरूबीच कुराकानी भएको छ। महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल हिजो न्यूयोर्क पुग्नु भएको हो। यसैबीच परराष्ट्रमन्त्री खनाल र युरोपेली संघ युकी कार्यकारी उपाध्यक्ष टेरेसा रिभेरा बीच पनि भेटवार्ता भएको छ। त्यस्तै परराष्ट्रमन्त्री खनालले पोल्याण्डका उप प्रधानमन्त्री तथा विदेश मन्त्री राडोल्स सिकोर्स्कीसँग पनि भेटवार्ता गर्नुभएको छ। भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढ़ीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोलीले पर्यटन मन्त्री खड्गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52 अर्ब 67 करोड़ 45 लाख 76 हजार रूपियाँ बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदनका अनुसार बाढ़ी तथा पहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटन व्यवस्थापनमा प्रभाव परेको र यसले ठूलो क्षति पुगेको उल्लेख छ। क्यूआरटीका संयोजक धमलाका अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढ़ी होटल क्षेत्रमा 19 अर्ब 56 करोड़ 4 लाख, त्यसैगरी वैदेशिक पर्यटन आमदानीमा 14 अर्ब 60 करोड़ 24 लाख, पर्यटक व्यवस्थापनमा 12 अर्ब 26 करोड़ 84 लाख रूपियाँ बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार, गाड़ी, रेस्टुरेन्ट, लाङकाङ क्षेत्रमा व्यवसायिक कारोबार, आन्तरिक पर्यटन राजस्व, ऱ्याफ्टिङ तथा अन्य विभिन्न क्षेत्रमा पनि क्षति पुगेको संयोजक धमलाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

अन्तर्गत 39 वर्षदेखि सञ्चालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। काठमाडौँको त्रिपुरेश्वरमा हिजो बिहान बसमा भएको आगजनीबाट घाइते भएका बसका चालकको उपचारको क्रममा ज्यान गएको छ। किर्तिपुरमा रहेको जलन अस्पतालमा उपचाररत बसका चालकको गैराती ज्यान गएको हो। आगोले चालकको शरीरको झण्डै 90% भाग जलेकोले ज्यान जोगाउन कठिन भएको अस्पतालले जनाएको छ। 2 ख 42 74 नम्बरको बसका चालकले आफ्नै गाड़ीभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ, तर बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घटनाको सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरीको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको हो। बसमा भएको आगजनीबारे छानबिन गर्न गठित समितिको सदस्यमा प्रहरी वीर्त कालीमाटीका प्रहरी नायब परीक्षक नरेश सिंह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक शैलेन्द्र कुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका प्रतिनिधि भीमज्वाला राई र रिद्धि सिद्धि यातायात प्रणालीका प्रतिनिधि लव केसी रहनु भएको छ। त्रिपुरेश्वरमा रिद्धि सिद्धि यातायातको बसका चालकलाई ट्राफिक नियम उल्लंघन गरेका विषयमा पूर्जी काट्न खोज्दा विवाद भएको थियो। यो विवादपछि बसमा आगजनी भएको थियो। छानबिन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउने र 7 दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रतिवेदन पेश गर्नेछ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि अमेरिकाको न्यूयोर्कमा शुरू हुँदैछ। आजदेखि एक हप्तासम्म चल्ने बहसमा विश्वका राष्ट्र तथा सरकार प्रमुख र उच्च स्तरीय प्रतिनिधिले सहभागिता जनाउँदैछन्। संयुक्त राष्ट्रसंघका अनुसार झण्डै 130 राष्ट्र तथा सरकार प्रमुख प्रत्यक्ष रूपमा सहभागी हुँदैछन्। यस वर्षको महासभाको मुख्य नारा विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन, सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ रहेको छ। महासभाको 81 औं अधिवेशनको अध्यक्षता बंगलादेशका खाली लुर रहमानले गरिरहनु भएको छ। उच्च स्तरीय बहसको क्रममा शान्ति तथा सुरक्षा, दिगो विकास, जलवायु परिवर्तन, समुद्री सतह वृद्धि, महामारीको तयारी लगायत विश्वव्यापी विषयमा छलफल हुने संयुक्त राष्ट्रसंघले जनाएको छ। भोलि जलवायु कार्य र न्यायोचित रूपान्तरण सम्बन्धी उच्च स्तरीय बैठक तथा पर्सी समुद्री सतह वृद्धिबाट उत्पन्न हुने जोखिमबारे उच्च स्तरीय बैठक हुँदैछ। 81 औं महासभाको नियमित अधिवेशन भने यसअघि नै शुरू भइसकेको छ। अब खेल खबर। भूटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 वटा अभ्यास खेल खेल्ने भएको छ। आईसीसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौट एको तयारीका लागि भूटानको राष्ट्रिय टोली पोखरा आउने र त्यसक्रममा 4 वटा अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ। भूटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट संघ क्यान 11 सँग 2-2 अभ्यास खेल खेल्नेछ। यी खेल पोखरा क्रिकेट मैदानमा 11, 12, 14 र 15 गते हुने तालिका छ। आईसीसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौटे अक्टोबर 5 14 सम्म मलेसियामा हुँदैछ। यो छनौटमा भूटान सहित 7 टोली सहभागी हुनेछन्। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै परराष्ट्र मन्त्री खनाल र भूटानका प्रधानमन्त्री थोक्बे बीच भेटवार्ता। भोटेको सिबाडीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति। पर्यटन पूर्वाधार, होटल, पदमार्ग लगायत प्रभावित। संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै र भूटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 सँग अभ्यास खेल खेल्ने।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हार जोर्नी नशा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोर्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहबको प्रयोगशाला
3: फिजियोथेरापी विशेषज्ञ सेवा
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641।

0: को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक निर्मा उत्पादित शुद्ध तोरी स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँग एकजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 572 4

0: अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बारगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 गेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बारगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरूद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बारगंगा नगरपालिका पशु सेवा शाखा, बारगंगा कपिलवस्तु।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बारगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बारगंगा अटो ट्रेडर, बारगंगा एक बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बारगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: सेन्टर हस्पिटल यहीँनिर भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नु होला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला बिहानको 10 बज्यो।
5: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
6: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
7: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
8: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
7: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
5: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
9: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाचेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाचेघरको क्यान्सरको जाँच तथा परामर्श।
10: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
5: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
7: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
11: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
12: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप, फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिट, मार्बल, सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
11: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
13: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, भेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
12: सम्पर्क बिस्मा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कडे।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बागदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जान्छ नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्घ बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास ब्याङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847072790।
5: युनाइटेड अस्पताल बारडिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको लाज अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346। सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
0: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
3: लुम्बिनी खाती सुन चाँदी पसल, बारगंगा 4, जितपुर, कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078473।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला बिहानको 11 बज्यो,
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, भेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
7: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया, कपिलवस्तु। फोन 076550317, मोबाइल 9857051713। संचालक गिरिराज गणेश।
1: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यातिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 9857078010।
10: कता हो काका लखर लखर गर्दै?
11: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
11: ल होइन, सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
10: हजुर, हाम्रा सेवाहरू,
11: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेडसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेन्युन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेन्युन नै ठिक छ, जेन्युन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570501243, 98026253 र 98013514417।
7: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

मात्रामा साथ भट्काए बहुला गीतलाई यहाँहरूले छोटो समयमा अत्यन्तै मन पराइदिनुभयो यहाँकै सुझाव सल्लाह र मनोभावनाको कदर गर्दै बहुला गीतको पुनः म्युजिक भिडियो तयार गरेका छौँ हामीलाई विश्वास छ यो म्युजिक भिडियोलाई पक्कै पनि यहाँले माया गर्नुहुनेछ कस्तो लाग्छ हेरेर सुझाव सल्लाह र प्रतिक्रियाको अपेक्षा गरेका छौँ

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
2: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाणगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बाणगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरूद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाणगंगा नगरपालिका पशु सेवा शाखा, बाणगंगा कपिलवस्तु।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तोलिवा रोड।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला मध्याह्नको 12 बजे।
8: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपाय सहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली करिडोर अन्तर्गत छारे भीरको पहिरो पन्छ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरै जसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यसतर्फ जान लाग्नु भएको हो। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार भेञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले सचिव एन्टोनियो गुटरेससँग भेट गर्नुहुनेछ। यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यसैबीच आज प्रधानमन्त्री शाह न्यूयोर्क जाँदा तिरुवनन्तराष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईको लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे। तर प्रधानमन्त्री शाह न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्किँदा पनि अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री शाह आज बेलुका कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाने कार्यक्रम छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नियमित शेयर कारोबार शुरू भएको छ। नेप्सेका 72 कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर अर्थात डेटा हब प्रालीमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन भएको हो। डेटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले हिजो नियमित शेयर कारोबार स्थगित गरेको थियो। नेपाल धितोपत्र बोर्डले प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपाय सहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन समेत दिएको छ। धितोपत्र बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्तो समस्या दोहोरिन नदिन गर्नुपर्ने सुधार सहितको प्रतिवेदन यही असोज 12 गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले जानकारी दिनुभयो। प्राविधिक पक्ष तथा कारोबारमै स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उप कार्यकारी निर्देशकको नेतृत्वमा 5 सदस्यीय निरीक्षण टोली समेत खटाएको छ। बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनको आधारमा आउँदा दिनमा धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढाउने जनाएको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका 2 रिप नजिकैको छारे भीरमा पहिरोसँगै ढुङ्गा पन्छ्याउन समस्या भएको छ। 2 ठाउँबाट पहिरो खसेपछि झण्डै 100 मिटर सड़कमा ठूलठूला ढुङ्गा थुप्रिएका छन्। सड़कमा खसेका ढुङ्गा सामान्य एस्काभेटरले हटाउन नसकिने भएकोले विस्फोट गराएर फुटाल्नुपर्ने अवस्था आएको हिल्सा सिमकोट सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार ड्रिल मेसिनको प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ। सड़क खुलाउन निरन्तर काम भइरहेको तर झण्डै 1 हप्ता लाग्ने देखिएको आयोजना कार्यालयले जनाएको छ। नियमित आवत जावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर सड़कको भीरतर्फ डोरी लगाई भर्याङ समेत बनाई वारपार गरिरहेका स्थानीय बासिन्दा कमल बुढाले बताउनु भएको छ। सड़क अवरूद्ध हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवत जावत गर्ने यात्रु तथा गाड़ी प्रभावित भएका छन्। आयोजना प्रमुख नेपालीले जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीरबाट आवत जावत नगर्न आग्रह समेत गर्नु भएको छ। भएको शुक्रबार दिउँसो सड़क अवरूद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगंज तथा नेपालगंज हुँदै सिमकोट कैलास मानसरोवर दर्शन गर्न जाने यात्रुहरू अल्पत्र परेका छन्। मोदी खोला र किमरुङ खोला क्षेत्रमा पटक पटक आएको बाढीका कारण अवरुद्ध पोखराको नयाँ पुल बिरेठाती घान्द्रुक सड़क खुलेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने चर्चित पर्यटक स्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यो सड़क गएको साउन 28 गतेदेखि अवरुद्ध थियो। सड़कको प्रारम्भिक पुनर्निर्माण तथा मरमत कार्य हिजो बेलुका सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। अन्नपूर्ण 8 बिरेठाती एबीसी र पुन हिल तथा घोडे पानीको प्रवेशद्वार हो। बिरेठाटीमा मोदी खोलाको कटानले 100 मिटर पक्की सड़क बगाएको थियो भने बिरेठाटी बजार समेत जोखिममा परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: कार्यरत 39 वर्षदेखि सञ्चालन नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने, डेटा हबको समस्या समाधानपछि नेप्सीमा आजदेखि नियमित कारोबार शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन अन्तरिम आदेश दिएको छ। हिजो न्यायाधीश दुवै नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले हत्कडी लगाउनै पर्ने अवस्था नदेखिएका व्यक्तिको हकमा अन्यथा कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो। अदालतले पक्राउ परेका व्यक्ति भाग्न सक्ने जोखिम, उसको व्यवहार, आफू वा अरूलाई क्षति पुर्याउन सक्ने खतरा लगायत वस्तुगत अवस्थाको विश्लेषण गरी हत्कडी प्रयोग नगरी नहुने अनिवार्य परिस्थिति देखिएमा मात्र त्यसको अभिलेख राखेर हत्कडी लगाउन सकिने जनाएको छ। रोशन आउजी समेतले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाइएको थियो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1700 रूपियाँले घटेको हो। सुन आज तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,300 रूपियाँले घटेर तोलाको 3,03,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 30 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,775 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गएको छ, 5 जना घाइते भएका छन्। अरू केही मानिसको अवस्था थाहा हुन सकेको छैन। आँधी आज बिहानसम्म जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढ़्यो। जापानको मौसम विज्ञान विभागले यसअघि तत्काल जीवनका लागि खतरा भन्दै विभिन्न चेतावनी जारी गरेको थियो, तर आँधी कमजोर भएपछि ठूलो वर्षा र पहिरोको जोखिम सम्बन्धी धेरैजसो चेतावनीलाई हटाएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले उल्लेख गरेको छ। तीव्र हावाहुरीका कारण विद्युत सेवा, उडान र रेल सेवा प्रभावित भए। जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले सामाजिक सञ्जाल एक्समा आँधीले गरेको क्षतिमा दुःख व्यक्त गर्नुभएको छ, तर आफू पूर्व निर्धारित योजना अनुसार अमेरिकाको भ्रमणमा जाने उल्लेख गर्नुभएको छ। अब खेल खबर। जापानको नागोया आइचीमा चलिरहेको विश्व एसियाली खेलकुद एसियाड अन्तर्गत पुरूष कबड्डीको समूह चरणमा नेपाल पाकिस्तानसँग 58-43 अंकले पराजित भएको छ। आज बिहान भएको खेलमा नेपालले पहिलो हाफमा 17 अंक जोड्दा पाकिस्तानले 30 अंक बनायो। त्यस्तै दोस्रो हाफमा नेपालले 26 अंक थप्दा पाकिस्तानले 28 अंक जोड्यो। नेपालले दुवै हाफमा कुल 43 अंक बनाउँदा पाकिस्तानले 58 अंक जोड्दै 15 अंकको जित निकालेको हो। पहिलो खेलमा नेपालले थाइल्याण्डसँग 59-48 अंकले हार बेहोरेको थियो। त्यस्तै महिला कबड्डीमा भने नेपालले विजय शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 पराजित गरेको हो। यस्तै कराँतेको महिला टीम काताको कास्य पदक प्रतिस्पर्धामा नेपाल पराजित भएको छ। रिपिचेज प्रतिस्पर्धामा नेपाल चाइनिज ताइपेईसँग 5-0 पराजित भएको हो। त्यसअघि क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 नै पराजित भएको थियो। भियतनामले सेमी फाइनलमा चाइनिज ताइपेईलाई हराएपछि नेपालले रिपिचेजमा मौका पाएको हो। यस्तै पौडीको महिलातर्फको 100 मिटर फ्री स्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। नेताहरूको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। प्रणाली करिडोर अन्तर्गत छारे भीरको पहिरो पछ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी बुजुवानका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरै जसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाढगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई असोज 10 गते। ओडा नम्बर 10 मेसपुरी असोज 11 गते। ओडा नम्बर 11 ओदारी असोज 12 गते। ओडा नम्बर 4 गजेअडा असोज 13 गते। बाढगंगा नगरपालिका पशु सेवा शाखा असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरूद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाढगंगा नगरपालिका पशु सेवा शाखा बाढगंगा कपिलवस्तु।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज बाढगंगा बैलिया कपिलवस्तु। फोन 076-550-317, मोबाइल 98-571-713। सञ्चालक गिरिराज कणे।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यातिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: ए बाजुले त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तर्साए भाग्थ्यो कि, छिटो ल्याऊ न।
1: सर्पलाई चिद्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डक्छ सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउँला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउनु खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा खेल्दा हिँड्दा छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रहरूका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: लागु रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक निर्माण उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा श्री एफई 550 डी

0: युनाइटेड अस्पताल बारजिंगा साथ ठाकुरापुर कपिल वस्तु में बिरामी का लागि सब नया सुविधा
1: कंसल्टेंट फिजिशियन डाक्टर गोविंद रावत छाती तथा श्वास प्रश्वास संबंधी समस्या मुटु रोग मृगौला रोग पेट र आंद्रा को समस्या कलेजो थायराइड र मधुमेह सहित का रोग पूर्ण परामर्श र उपचार
0: हाड़ जोड़नी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड़ जोड़नी संबंधी समस्या हड्डी ढाँचिएको रजहरू राख्ने निकाल्ने नशा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजे देखि साँझ 6 बजे सम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठा गुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
0: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
5: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पके मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
4: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98-413-52-747 98-857-62-979। अनुरोधक बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाढगंगा कपिल वस्तु।
6: कता हो काका लखर लखर गर्दै
7: कहाँ हुन्थ्यो बाबु
6: यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन, सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 572 4

विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाणगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 गेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसपुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बाणगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाणगंगा नगरपालिका पशु सेवा शाखा, बाणगंगा, कपिलवस्तु।

0: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेल छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका साथ ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरु राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला,
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
3: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बारगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बारगङ्गा अटो ट्रेडर, बारगङ्गा एक बैरिया कपिल वस्तु।
6: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बारगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
5: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-4064।

那将军你干啥？干啥？你讲。那个那个那个。

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाखाँची ज्वेलर्स बाढगंज नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाखाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्ध बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
1: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847072790।
4: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
4: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
6: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
7: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यगरको क्यान्सरको जाँच तथा परामर्श।
8: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
6: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, सस्ता पाइप धारा ठिक हुन्छन्, फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिबिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, भेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98571-713, सञ्चालक गिरिराज खरेल।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचानी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचानी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 98 570 56 249 र 98 075 18 346।

0: चांदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाई को रोजाई को पहिलो गंतव्य बनेको छ लुम्बिनी खाती सुन चांदी पसल।
1: पुराना सुन चांदी साट्न, नया गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्।
2: लुम्बिनी खाती सुन चांदी पसल, बाडंगाचा जितपुर कपिलवस्तु।
1: प्रुफ राइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98571 अर्जुन खाती, सम्पर्क नम्बर 98578
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल एम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहबको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक निर्मा उत्पादित शुद्ध तोरी स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदियो कि एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 50 04

0: सुन्नुहोस् श्री स्टिज रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफटी 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: युनाइटेड अस्पताल बारदिङ्गा चार छातुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाक्रो विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाक्रो विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाँझोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाणगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
5: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079785026 र 98470 82790।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
3: सरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत सरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, सरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
4: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
3: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बाढगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बाढगंगा, कपिल वस्तु।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एक मात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नु होला, 100 रुपियाँमै 20 सक्य टिकट।
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल एम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो,
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी,
5: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

0: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाणगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बाणगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाणगंगा नगरपालिका पशु सेवा शाखा बाणगंगा कपिलवस्तु। सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाणगंगा 4 जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857131569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403।
3: सर
4: आऊ, तिमी पहिलेबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
3: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
4: मरेको सर्पलाई चलाउन त चलाएन नि?
3: चलाइन सर।
4: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषय असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
5: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
4: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
6: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ, सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफटी 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंज नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कचाकुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
1: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नु होला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
3: नमस्ते आज हामी तपाईँलाई लालीसँग भेटाउँछौँ को हो लाली लाली हामी प्यारी

0: varıyorum. Leyla ile Sümeniler, güzel olsun. Anpanti hemen alıp güzel olsun. Anterim ağırsın.
1: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाड जोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यातिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
3: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/09 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
3: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98-413-52-747, 98-857-62-979। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिल वस्तु।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली भारगमका एक बैरिया कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502443 9800625243 र 9813514417।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेपछि बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देलाई।
0: बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो, नेपालमा पनि भीषण वर्षा हुने सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
2: आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफूले जे जति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ।
1: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई, खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
0: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20,00,000 मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह, ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम।
1: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
3: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड मज्जाको लगानी गर्ने अवसर।
4: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
3: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
4: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न शुरू गर्नुहोस्।
3: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
4: थप जानकारीको लागि 9854033313 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ।
3: अवसर सँगै अघि बढ्दै
4: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री नियुक्त भएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाहले पर्सि असोज 8 गते महासभाको उच्च स्तरीय जनरल डिबेटलाई सम्बोधन गर्नुहुनेछ। विश्वास, पुनर्स्थापना र रूपान्तरण व्यवस्थापन भन्ने मूल नाराका साथ शुरू भएको महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, हिमाली क्षेत्रको जोखिम र जलवायु न्यायका विषयलाई जोरदार रूपमा उठाउने तयारी छ। विशेष गरी गएको भदौ 10 गते भोटेपछि त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालले भएको मानवीय संकट र झण्डै 7 खर्ब 23 अर्ब रूपियाँ बराबरको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुहुनेछ। भ्रमणको क्रममा उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। देश बाढ़ीको शोकमा रहेकाले यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर, रेड कार्पेट जस्ता कुनै पनि औपचारिक विदाई समारोह राखिएको छैन। प्रधानमन्त्री असोज 10 गते स्वदेश फर्कने कार्यक्रम छ भने उहाँको अनुपस्थितिमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
1: यस्तै प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज बिहान टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड़ दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ। प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको बताउनुभयो। मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरूद्धमा रहेको भन्दै त्यहाँका श्रम मन्त्रीलाई तत्कालै नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढ़ाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। यसअघि मलेसियाले नेपालका झण्डै 1100 म्यान पावर मध्ये 25 कम्पनीलाई मात्रै छनौट गरेको विषय विवादित भएको थियो।
0: बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय प्रणालीको रूपमा उत्तर पश्चिम दिशातर्फ अघि बढ़ेको छ। यसको प्रत्यक्ष असर भारतका तटीय राज्यहरू ओडिशा र उत्तरी आन्ध्र प्रदेशमा देखिन थालिसकेको भारतको मौसम विभागले जनाएको छ। 50-65 किलोमिटर प्रति घण्टाको गतिमा हावाहुरी चल्नुको साथै अत्यधिक वर्षा हुन थालेपछि यहाँ विभागले सतर्क रहन भन्दै रेड अलर्ट जारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। न्यूनचापीय क्षेत्र ठूलो विनाशकारी आँधी बेहरी र चक्रवातका रूपमा विकास भइ नसकेको भए पनि तीव्र हावाहुरी र अत्यधिक भारी वर्षा गराउने शक्तिशाली न्यूनचापीय क्षेत्रको रूपमा देखिएकाले नेपालमा ठूलो वर्षा गराउने प्रश्न भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिंहदेवले बताउनुभयो। उहाँका अनुसार भोलिसम्ममा चक्रवातको रूप लिने सम्भावना छ। चक्रवातले दिशा बदल्ने सम्भावना पनि रहन्छ। त्यसले वर्षाको मात्रामा फरक पार्छ तर असोज 9-11 गते धेरै ठाउँमा भीषण वर्षा हुने प्रश्न छ। मौसम पूर्वानुमान महाशाखाले पनि बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पार्ने गतिविधि बढ़न सक्ने र 9-11 गतेसम्म भीषण वर्षा हुने अनुमान गरेको छ। नेपालमा आउँदो 24-48 घण्टाभित्र विशेष गरी कोशी मधेस बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई धेरै ठाउँमा मध्यम र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। निरन्तरको वर्षाका कारण पहाड़ी भूभागमा पहिरो जाने र साना खोला नालाहरूमा पानीको बहाव बढ़न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। 3 दिनका लागि लामो यात्रा रोक्न उनीहरूको सुझाव छ। साथै बाली भित्राउने तयारीमा रहेका किसानहरूलाई केही दिनका लागि काम रोक्न र यात्रा गर्दा मौसमको ताजा जानकारी लिन मौसमविदहरूको अनुमान छ। भीषण वर्षाको पूर्वानुमानसँगै सरकारी निकायहरूले पूर्व तयारीका काम थालेका छन्। पूर्व तयारी अन्तर्गत कस्ता काम भइरहेका छन् भनेर साथी सम्झना महर्जनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
8: मनसुनको लागि भनेर हामीले पहिलादेखि नै जुन तयारी गरेका छौँ, जुन जुन मेकानिजमहरू छ, त्यो मेकानिजममै आत्तिहरू हो। त्यही अनुसार हामीले सबै विपक्ष मतदानलाई यो सूचना दिइ पनि सकेका छौँ। 77 सिडिओ कार्यालयमा पनि यो सूचना गइसकेका छ र आर्थिक तयारी गर्न अलर्ट हुनको लागि चाहिँ भनिसकेको अवस्था।
9: यातायात क्षेत्रकै लागि केही विशेष सूचनाहरू निकाल्ने पूर्व तयारीहरू गर्ने के छ?
8: अब रेड कलर भनेको सबैभन्दा बढी सतर्क हुनुपर्ने, अलिक एक्सन नै लिनुपर्ने अवस्था रेड कलर हो। रेड कलर पनि आउन त सक्नु भयो। अब हाम्रो 9-10-11 भनेपछि आज 6 गते छ, अझै त्यसको डेन्सिटी अलिकति त्यसको इन्टेन्सिटी अलिकति हाई हुँदै गयो भने अब डिएसएमले रेड कलर पनि लाउन सक्छौँ भन्ने विषय छ। अब भयो भने त्यो रेड कलर पनि कुन कुन ठाउँमा अति भारी वर्षा हुन्छ त्यसमा रेड आउन सक्छ, त्यो रेड आयो भने चाहिँ हामीले के समयमा चाहिँ पर्टिकुलर ठाउँमा चाहिँ यातायातहरू केही समयको लागि होल्ड गर्ने वा रात्रिकालीन यातायात नगर्ने लगायतका विषयहरू फेरि हामीले अर्को सूचना जारी गरेर सम्बन्धित स्थानीय प्रशासनलाई नै क्षति अधिकार उहाँहरूलाई चाहिँ त्यही गर्नको लागि अनुरोध गर्छौँ। के हुन्छ अवस्था त्यो निरन्तर निगरानी गर्दाखेरि भएको छ डिएचएमले पनि हामीले पनि त्यो अवस्था अलिकति बढी जोखिम देख्यो भने चाहिँ अब त्यो यातायातको विषयमा पनि हामीले बोल्नु पर्ने।
9: पाकेको धान लगायत खेती जोगाउनको लागि चाहिँ के भन्दै हुनुहुन्छ यहाँले?
8: एकदम ठिक कुरा गर्नुभएको छ। यो हामीले हेर्दाखेरि चाहिँ मानिस मात्रलाई चाहिँ अलर्ट गरे जस्तो देखिन्छ तर होइन, यसले चाहिँ यहाँ अघि यहाँले भने जस्तो कृषि क्षेत्रमा भारी वर्षाले बाढी पहिरो होइन अब डुबान लगायतका विषयहरूले चाहिँ खेती एकदु जमिन र अब कृषि उपजलाई पनि यसले हानि नोक्सानी गर्ने सम्भावना त त्यतिकै हुन्छ। हामीले डाइरेक्ट कृषिलाई यो गर्ने भनेर भन्दैनौँ, हामीले यो अवस्था छ तपाईँहरूले चाहिँ कृषि सम्बन्धी के गर्न आउने नहुने चाहिँ तपाईँहरूले चाहिँ आवश्यकता सूचना दिनुहोस् अवेर गराउनुहोस् भन्ने खालको हुन्छ, उहाँहरूले आफ्नो क्षेत्रबाट गर्नु।
9: आम नागरिकलाई चाहिँ के सुझाव छ यहाँको?
8: हामी सबैले चाहिँ मुख्य रूपमा हामीले यहाँ केन्द्रबाट सूचना दिए पनि अनि हाम्रो गभर्मेन्ट र नन गभर्मेन्ट एजेन्सीहरू चाहिँ विपदमा खटिए पनि मेन चाहिँ हामीले सबैभन्दा कम क्षति हुने भनेको चाहिँ आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफूले जे जति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ। त्यो भएको भएर गभर्मेन्ट चाहेर पनि प्रत्येक नागरिकसँग भनेको समयमा नपुग्न पनि सक्छ। त्यही भएर सबैभन्दा एक नम्बर र प्राइमरी विषय भनेको चाहिँ हामी आफै सतर्क हुने, आफै अवेर हुने, अरूलाई आफ्नो कम्युनिटीलाई आफ्नो परिवारलाई आफ्नो वरिपरिकालाई पनि सतर्क गराउने सहयोग गर्ने सुरक्षित स्थानमा बस्न र बसाउन सहयोग गर्ने नै हुन्छ। अब हामीले एडभाइजरमा जस्तो उल्लेख गरेका छौँ शारीरिक सबदी भनेको चाहिँ त्यो बेलामा चाहिँ मेन त यात्रा नै नगर्ने होइन सुरक्षित ठाउँ घरैमा बस्दा राम्रो परिहाल्यो भने पनि जस्तो धेरै लङ डिस्टेन्सको यात्रा र रात्रिकालीन यात्रा नगर्दै बेसी हुन्छ। त्यो सँगसँगै हामीले अब आफू कस्तो ठाउँमा बसेको छु, आफू चाहिँ बाढीको जोखिम, पहिरोको जोखिम वा अन्य कुनै कस्तो चाहिँ कस्तो जोखिममा त्यो आफू रहेको ठाउँ त्यो पनि बुझ्नुपर्ने हुन्छ र त्यही अनुसार आफू चाहिँ सुरक्षित स्थानमा रहनुपर्ने हुन्छ। उसलाई जानकारी लिनु पर्यो कतै हिँड्नु पर्यो भने पनि हाम्रो मनसुनको बारेमा जानकारी दिनको लागि बाढीको जानकारी दिन 1155 नम्बर छ। त्यसै गरी विपदमा हामीलाई परेमा हामीलाई सहयोग चाहियो भने 1234 नम्बर छ जुन चाहिँ सम्बन्धित सिधैहरूलाई भने यसमा व्यवस्था छ। त्यसै गरी प्रहरीको सहयोग नम्बर र शस्त्रहरीको 1114 पनि सञ्चार गरेर सहयोग माग्न सक्नुहुन्छ।
0: उहाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेकोशी बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो नेपालमा पनि भीषण वर्षा हुने सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने लगायतका खबर प्रस्तुत गर्यो।
12: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताको चासो र आकर्षण रहे पनि स्वीकृत लगानीलाई वास्तविक परियोजना र रोजगारीमा रूपान्तरण गर्न चुनौती रहेको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले 14 वर्षमा लगानी बोर्डबाट झण्डै 1,67 अर्ब रूपियाँ बराबरको लगानी स्वीकृत भएको भए पनि स्वीकृत रकम मध्ये कति रकम वास्तविक रूपमा परियोजनामा पुगेको छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो। उहाँले स्वीकृत लगानी र परियोजना कार्यान्वयनमा जाने रकमबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै स्वीकृत लगानीलाई उत्पादन रोजगारी र देशको आमदानीसँग जोड्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख कार्यकारी अधिकृत उक्याबले लगानी बोर्डलाई परियोजना कार्यान्वयनमा केन्द्रित डेलिभरी युनिटका रूपमा विकास गर्ने प्रयास भइरहेको समेत बताउनुभयो।
0: सांसदहरूले भोटेकोशी बाढ़ीबाट प्रभावितको पुनर्वास स्वास्थ्य सेवामा समान पहुँच जलवायु परिवर्तन प्राकृतिक विपद पूर्वाधार तथा यातायात लगायत सामाजिक समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद परशुराम तामाङले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकका लागि तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद जनक सिंहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालले जलवायु परिवर्तन कारण भोगिरहेका बाढ़ी पहिरो लगायत समस्यालाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो। सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हक अनुसार सबै नागरिकलाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचार क्रममा ज्यान गएपछि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वर घटना सामान्य नभएको भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेले चालकहरूलाई मनोवैज्ञानिक ज्ञान र जनचेतना दिने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो।
12: यस्तै अर्जुन दोङको ज्यान गएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्दै उनका आफन्त तथा समर्थकले आज किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानूनी कार्यवाही तथा पीड़ित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिन माग गरेका छन्। यस्तै सभामुख डोलप्रसाद अर्यालले आज सदनको कार्यवाहीलाई मर्यादित र उत्कृष्ट बनाउन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले संसदको काम कार्यवाहीलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभयो। सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानको ख्याल राख्नुपर्नेमा जोड़ दिँदै उहाँले सभालाई व्यवस्थित र मर्यादित बनाउन सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व रहेको प्रश्न पार्नुभयो।
0: रसुवा बाढ़ीबाट क्षतिग्रस्त गल्छी साप्रोवेशी सड़क खण्डमा असोज महिनाभित्र गाड़ी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क विभागका अनुसार अहिले धेरैसो ठाउँमा सड़क मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले गल्छी साप्रोवेशीसम्मको सड़क दशैंसम्ममा सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कल्पो खोलामा अस्थायी मर्मत सकिएर गाड़ी सञ्चालन भइसकेको छ। अहिले स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायले काम शुरू गरिसकेका छन्। रातमाकेमा झण्डै 200 मिटर सड़क बाढ़ीले कटान गरेकामा ब्याग कटिङ गरी गाड़ी सञ्चालनमा ल्याइसकेको छ। साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेली ब्रिज जडान गरिसकेकाले गल्छीदेखि बिदुरुसम्म गाड़ी सञ्चालन हुन थालेको छ।
12: भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा अहिले 11 अर्ब 27 करोड़ 2,60,685 तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15 अर्ब 56,56,28,167 मौजदात रहेको छ।
0: शेयर बजार सामान्य बढ़ेको छ। डाटा सेन्टरमा साइबर आक्रमण भएको कारण हिजो नखुलेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 7.06 अंकले बढ़ेर 2,654.28 बिन्दु पुगेको छ। आज अन्य समूहमा 1.36% वृद्धि भएको छ। बैंक, विकास बैंक, होटल तथा पर्यटन लगानी, जीवन बीमा र माइक्रो फाइनान्स समूह सामान्य बढ़ेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। अघिल्लो कारोबार दिन अर्थात गएको शुक्रबार 6,74 अर्ब रूपियाँ कारोबार भएकोमा आज 356 वटा कम्पनीका 2,15,00,000 किता शेयर 7,05,00,000 रूपियाँमा किनबेच भएको छ।
12: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठेकापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल सहित 8 जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाबाट पालुङ माझ फाल हुँदै रूकुमसम्म जोड्ने मोटर बाटो निर्माणमा अनियमितता भएको दावी गरेको छ। अख्तियारको दावी अनुसार आर्थिक वर्ष 2078-79 को बजेट दुरूपयोग भएको छ। कम रकम कबुल्ने कम्पनीलाई ठेक्का दिनुपर्नेलाई अयोग्य ठहराई 1,08,00,000 रूपियाँ कबुल्ने छल निर्माण सेवालाई ठेक्का दिँदा अनियमितता भएको अख्तियारको आरोप छ। झण्डै 34,00,000 रूपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का नदिएर 1,08,00,000 रूपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा 73,61,00,000 रूपियाँ अनियमितता भएको अख्तियारको आरोप छ।
0: निर्वाचन आयोगले आउँदो चुनावका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ़ाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरेको आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार नामावलीमा आफ्नो नाम, थर, जन्ममिति लगायत व्यक्तिगत विवरणमा त्रुटि भए सम्बन्धित मतदाताले आफ्नो वेबसाइट मार्फत अनलाइन निवेदन दिएर सच्याउन सक्नेछन्।
12: गाड़ी चालक अनुमति पत्र लाइसेन्स वितरणलाई थप व्यवस्थित र सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ। आज यातायात व्यवस्था विभाग, हुला सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो। सम्झौता अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा गाड़ी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीँबाट लाइसेन्स छपाई हुने व्यवस्था गरिएको छ।
0: यसैबीच कोशी राजमार्ग अन्तर्गत शंखासभा सदरमुकाम खाँदबारी तुम्लिङटार सभाखोला सड़क खण्ड दैनिक 9 घण्टा बन्द गरिएको छ। सदरमुकाम खाँदबारी तुम्लिङटार सभाखोला सड़क खण्डको झण्डै 17 किलोमिटर कालोपत्र सड़क मर्मत तथा चौडा गर्न गाड़ी बन्द गरेको सड़क डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोज कुमार मण्डलले बताउनुभयो। खाँदबारीबाट सभाखोलासम्मको सड़क खण्ड कालोपत्रे तथा चौडा गर्न असोज 6 गतेदेखि 30 गतेसम्म गाड़ी बन्द गरेको कार्यालयले जनाएको छ। त्यस प्रखण्डमा बिहान 8 बजेदेखि दिउँसो 12 बजेसम्म र दिउँसो 1 बजेदेखि बेलुका 6 बजेसम्म कालोपत्र सड़क चौडा गर्न गाडी सञ्चालनमा रोक लगाएको सड़क डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: कृषि मन्त्र नार्कसँग
14: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: को एकमात्र डीटीएच सेवा
1: डिश हो खुशी को कनेक्शन।
2: बाढ़ी र डुबान बाट बच्न के गर्ने?
3: नजिकै बाढ़ी को जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदी का मुहानतिर धेरै पानी पर्नु बाढ़ी का पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्ती भित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा प्रष्ट विचार जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेकपा एमालेको केन्द्रीय कमिटि बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग उठेको छ। ललितपुरको भनीमण्डलमा बैठकको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा यसको माग गरेका हुन्। बैठकको शुरूमै टपट रावल, कृष्णभक्त पोखरेल, ठाकुर गरे र कर्ण थापा लगायतका नेताहरूले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई वितरण गरेरै त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग गर्नुभएको थियो। नेताहरूले पार्टीको नेतृत्वको शैली, निर्णय प्रक्रिया र संगठन सञ्चालनको पद्धतिमाथि समेत प्रश्न उठाएका छन्। संस्थागत विधि र पद्धतिलाई बलियो बनाउनुपर्ने तथा पार्टीभित्र आन्तरिक लोकतन्त्र र समूहगत निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरूको जोड़ छ। नेता ठाकुर गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्य बारे प्रश्न गर्नुपर्ने धारणा राख्नुभयो। बैठकमा बोल्ने धेरैजसो नेताहरूले पार्टीको संगठनात्मक संरचना, कार्यशैली र नेतृत्वको व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन्। नेताहरूले जनअपेक्ष र तल्लो तहका कार्यकर्ताको भावनालाई सम्बोधन गर्न पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको बताए। उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज बुझाउनु भएको छ। केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठकमा पार्टीको निर्वाचन समीक्षा, पुनर्गठन, नेतृत्वको कार्यशैली तथा आन्तरिक निर्णय प्रक्रियाबारे थप छलफल हुनेछ।
5: नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कम्युनिष्ट घटक तथा विचार मिल्ने दल वा समूहसँग पार्टीकताका लागि पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ। आज बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरूङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको वार्ता समिति गठन गरेको हो। समितिलाई विचार र राजनीतिक दृष्टिकोण मिल्ने कम्युनिष्ट घटक वा समूहसँग पार्टीकताका लागि वार्ता र पहल गर्ने जिम्मेवारी दिएको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार एउटै कम्युनिष्ट पार्टी निर्माणको फलस्वरूप सबै पक्षसँग वार्ता गरिनेछ। पार्टीको आजदेखि शुरू भएको केन्द्रीय कार्य संयोजन समितिको बैठकले विभिन्न आठ मुद्दालाई एजेण्डाका रूपमा अघि सारेको छ।
6: निर्वाचन आयोगले आउँदो चुनावका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ़ाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरिएको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरिएको आयोगले जनाएको छ।
5: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफी मिनालाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशहरू शारदा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफी मिनाहा विरूद्ध परेको रिट निवेदन खारेज गरेको हो। रिट खारेज भएसँगै राष्ट्रपतिको निर्णय सदर भएको हो। 2080 सालको जेठ 2 गते सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। त्यसको 2 साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उहाँलाई सजाय माफी गर्नुभएको थियो। यसैबीच सर्वोच्च अदालतले भरतमान दाहाललाई 24 घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई बन्दी सम्बन्धी उपस्थित गराई लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित विपक्षीका नाममा आदेश दिएको हो।
6: विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले जलवायु कूटनीतिक शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र त्यसबाट उत्पन्न प्रभावले नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती थपिँदै गएको भन्दै जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायुजन्य विपदको प्रतिकारका लागि शाखा स्थापना गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले बताउनुभयो। प्रवक्ता छेत्रीले शाखाले जलवायु कूटनीतिसँगै जलवायुजन्य विपदको मूल्याङ्कन, वैज्ञानिक तथ्य तथा तथ्याङ्क संकलन र सम्बन्धित निकायसँग समन्वयको काम समेत गर्ने बताउनुभयो। उहाँका अनुसार शाखाले जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन र त्यसको प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकारका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनेछ।
5: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकालेर क्यान्सर, पाइल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट शत प्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यानकर्षण भएको जनाएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय काम गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। जापानको कान्तो प्रान्तमा शक्तिशाली सामुद्रिक आँधीले जनजीवन प्रभावित बनाएपछि झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको छ। जापानको मौसम विज्ञान विभागले केही क्षेत्रमा तत्काल जीवनका लागि खतरा हुन सक्ने चेतावनी दिएको छ। टाइफुन नामको आँधीका कारण आएको तीव्र हावाहुरीले 50,000 भन्दा बढ़ी घरमा विद्युत सेवा अवरूद्ध भएको छ। सयौं उडान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा प्रभावित भएको छ। प्रभावित क्षेत्रमा प्रति घण्टा 130 किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम समेत बढ़ेको अधिकारीहरूले बताएका छन्। आदिका कारण जापानमा विभिन्न कार्यक्रम समेत रद्द भएका छन्। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले उद्धार तथा राहतका लागि उच्च सतर्कताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपाल मंगोलियासँग 25-23, 25-17 र 25-13 सेटमा पराजित भएको हो। यो हारसँगै नेपाली महिला भलिबल टोली प्रतियोगितामा 12 स्थानमा रहँदै यात्रा टुंग्याएको छ। प्रतियोगितामा नेपालले कुल 5 खेल खेलेको थियो। समूह चरणमा नेपाल जापान र इण्डोनेसियासँग पराजित भएको थियो। त्यसपछि वरियताका लागि भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 सेटमा हराएको थियो। एसियाली खेलकुदको महिला भलिबलमा सहभागी 13 टोली मध्ये नेपाल 12 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेको श्री बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहकको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई।
5: बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो। नेपालमा पनि भीषण वर्षा हुने, सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
6: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई। खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण।
5: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम।
6: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी हृदय रिमाल र भजेन्द्र बसेल पनि विदा हुन्छौं। आउँदो बिहिबारदेखि सम्भावित वर्षा हुन सक्ने भएकोले जोखिम घटाउन उपायहरू खोज्न थालौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-69979। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाणगंगा एक बैरिया, कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
7: छोरीलाई भुकेर आएको छौ त, हेर्नुहोस् न काका, छोरी फुल्टिनु बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको। सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
8: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
7: केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
9: बाबा,
8: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
7: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्ट बाहिर आउ त।
10: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाईले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: खुसीको खबर। विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठा गुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
6: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
4: अन्य ओपीडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: बुद्ध आवाज 89.6 MHz मा सुन्न नभुल्नु होला।
1: यति बेला साँझको 7 बज्यो।

0: नमस्कार। सामुदायिक रेडियो आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समेघाससँगै इन्टरनेट अनलाइन www.budhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकी साथ प्रत्यक्ष सुन्न सकिन्छ। मुद्दा खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट लुम्बिनीमा एक महिनामा 416 सवारी दुर्घटना, 19 जनाको मृत्यु, ट्राफिक नियम उल्लंघन गर्ने 10,000 बढ़ी सवारी र चालक कार्यवाहीमा, शिवरासमा स्पा डान्स बारमाथि थप कडाई, गतिविधि नरोकी सिलबन्दी गर्ने नगरपालिकाको चेतावनी, स्थलगत अनुगमनलाई निरन्तरता दिने, विजयनगरमा विकास योजनाको स्थलगत अनुगमन, बजेटको प्रभावकारी कार्यान्वयन र समयमै योजना सम्पन्न गर्न गाउँपालिकाको जोड, कपिल वस्तुमा आत्महत्याका घटना पछिल्ला वर्षहरूमा बढ़दै, पश्चिम नवलपरासीमा कुटपिटबाट एक युवकको मृत्यु, र अर्घाखाँचमा 2,00,000 बढ़ीको अवैध मदिरा बरामद, आवश्यक कार्यवाहीका लागि कृष्णनगर संसार कार्यालय पठाइयो।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
0: सम्पर्क नम्बर 076-550-111, 98-570-133-363 र 98-019-43-064। अब समाचार विस्तारमा। लुम्बिनी प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता रहन सर्वसाधारणलाई आग्रह गरेको छ। आन्तरिक मामिला कानून तथा यातायात मन्त्रालयले विशेष मौसम बुलेटिनलाई आधार बनाउँदै बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध हुने जोखिमप्रति सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले अत्याधिक वर्षा भइरहेको अवस्थामा जोखिमयुक्त सड़क तथा स्थानमा यात्रा नगर्न, नदी तथा खुलामा पानीको सतह बढ़ीमा तत्काल सुरक्षित स्थानमा जान र मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन आग्रह गरेको छ। यस्तै सम्बन्धित जिल्ला प्रशासन कार्यालय स्थानीय तह तीनवटै सुरक्षा निकाय तथा स्वयंसेवकहरूलाई सम्भावित विपदका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ। जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सहयोग आवश्यक पर्ने व्यक्तिको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ। लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्थायी पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा संघीय शैक्षिक अनुदान र सुविधामा पहुँच विस्तार गर्न पहल थालेको छ। विश्वविद्यालयका निमित्त प्रमुख तथा डिन डाक्टर निरज केसीको नेतृत्वमा संघीय मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा विश्वविद्यालय अनुदान आयोगका उच्च अधिकारीसँग भेटघाट तथा छलफल गरिएको हो। प्रादेशिक विश्वविद्यालयलाई समेत संघीय अनुदान र शैक्षिक सुविधामा समेट्ने गरी नीतिगत सुधारका लागि पहल गरिएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका लागि स्थायी भवन, प्रयोगशाला तथा प्रशासनिक संरचना निर्माण गर्न रनियापुरमा प्रक्रियामा रहेको 50 बिघा जग्गा प्राप्त तथा खजुरा बागेश्वर स्थित पुरानो भवनको जग्गाको स्वामित्व सुनिश्चित गर्ने विषयमा छलफल भएको छ। लुम्बिनी प्रदेशमा एक महिनाको अवधिमा 416 उच्च सवारी दुर्घटना भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय भुजवरले सार्वजनिक गरेको मासिक विवरण सोमबार सार्वजनिक गर्दै भदौ महिनामा प्रदेशका 12 जिल्लामा भएका सवारी दुर्घटनामा 19 जनाको मृत्यु भएको छ। दुर्घटनामा परि 762 जना घाइते भएका छन्। प्रहरीका अनुसार प्रदेशमा हुने सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति र चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउनु देखिएको प्रहरीले जनाएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय भुजवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाका अनुसार चालकको लापरवाही तीव्र गति र मापसेका कारण दुर्घटनाको जोखिम बढ़िरहेको छ। जिल्लाको तथ्याङ्क अनुसार भदौमा सबैभन्दा धेरै सवारी दुर्घटना रूपन्देहीमा भएको छ। रूपन्देहीमा मात्रै 157 दुर्घटना भएका छन्। त्यस्तै बाँकीमा 85, कपिलवस्तुमा 69 र नवलपरासीमा 27 सवारी दुर्घटना भएका छन्। यसै गरी बर्दियामा 23, दाङमा 14, गुल्मीमा 12, पाल्पामा 10, रोल्पामा 9, प्युठानमा 5 र अर्घाखाँचीमा 4 दुर्घटना भएका छन्। पूर्वी रूकुमा भने सबैभन्दा कम अर्थात एउटा मात्रै सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय भुजवलका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक मोहजाङ बुढा थापाका अनुसार भदौ महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने 10,487 सवारी तथा चालकलाई कार्यवाही गरिएको छ। शिवराज नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित होटल लन्च तथा अन्य व्यवसायको अनुगमनलाई तीव्र बनाउँदै स्पा तथा डान्स बार जन्य गतिविधिमाथि कडाई गरेको छ। सोमबार गरिएको स्थलगत अनुगमनका क्रममा स्पासँग सम्बन्धित ब्यानर तथा प्रचार सामग्री हटाइएको छ। नगरपालिकाको टोलीले विभिन्न व्यवसाय स्थलमा पुगेर व्यवसायको प्रकृति तथा सञ्चालन गतिविधि बारे जानकारी लिएको थियो। यसपा सञ्चालन वा त्यसको प्रचार प्रसार गरेको पाइएपछि सम्बन्धित व्यवसायले त्यस्ता गतिविधि रोक्न तथा प्रचलित कानून र नगरपालिकाको मापदण्ड अनुसार मात्रै व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा यसपा तथा डान्स बारका गतिविधिले सामाजिक वातावरणमा असर परेको भन्दै स्थानीयबाट गुनासो आएपछि अनुगमनलाई प्राथमिकताका साथ अघि बढ़ाइएको नगर कार्यपालिकाले भदौ 22 गते कारण विपरीत सञ्चालन रहेका त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो। नगर प्रमुख अजय थापाले व्यवसायलाई अनावश्यक दुःख दिने नभई व्यवसायलाई कानून दायरामा ल्याउनु नगरपालिकाको उद्देश्य भएको बताउनुभयो। नगरपालिकाले यसअघि अवैध रूपमा सञ्चालनमा रहेका स्पा तथा डान्सबार बन्द गर्न 7 दिनको समय दिएको थियो। तोकेको समयपछि पनि अटेर गरी त्यस्ता गतिविधि सञ्चालन गरेको पाइए सम्बन्धित निकायसँग समन्वय गरी कानूनी प्रक्रिया अघि बढ़ाइने तथा आवश्यकता अनुसार सिलबन्दी समेत गरिने नगरपालिकाले जनाएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिकामा संघीय सम्पूरक बजेट तथा प्रदेश सरकारको सम्पूरक बजेटबाट विनियोजित विभिन्न योजना स्थलगत अनुगमन गरिएको छ। विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्रक्रिया छिटो पूरा गरी योजना सञ्चालनमा ल्याउने उद्देश्यले गाउँपालिकाले योजना स्थलमै पुगेर अनुगमन गरेको हो। अनुगमनका क्रममा उडान नम्बर 1 नेवालागंजदेखि नौडी हवा गोबर हवा सड़क कालोपत्रे तथा नेवालागंज सब्बा भैरट सड़क थरौली र वनखेतमा कल्भर्ट निर्माणको अवस्था र कार्यान्वयन प्रक्रियाबारे निरीक्षण गरिएको छ। यस्तै उडान नम्बर 3 पत्थरदेया सिंचाई योजना उडान नम्बर 6 जुटपानीमा विद्यालय भवन निर्माण तथा उडान नम्बर 7 मधुनगर आश्रम पुग्ने बाटोको मर्मत रिटरिङ वाल गेडुवा ज्योत झुलनिया सिसवा हुँदै जोगनियासम्म सड़क कालोपत्री र ढोडरी मानपुर विद्यालय भवन निर्माण लगायतका विभिन्न योजनाको स्थलगत अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले बजेट विनियोजन भएका योजनालाई आवश्यक प्रक्रिया पूरा गरी समयमै कार्यान्वयनमा लैजाने जनाएको छ। अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, वडा सदस्यहरू इन्नर थारू, दिनेश कुमार चौधरी र हृदय विकास चौधरी, कार्यपालिकाका सदस्य दमन्ती राणा, वडा सदस्यहरू प्राविधिक अधिकृत हेमन्त कुमार चौधरी तथा सम्बन्धित वडाका वडा प्राविधिकहरूको सहभागिता रहेको थियो। कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय विवादलाई संवाद तथा मेलमिलापका माध्यमबाट समाधान गर्ने अभ्यासलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित तीन दिने अनुभव आदान प्रदान तथा समन्वय बैठक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा सम्पन्न बैठकले मेलमिलापकर्ताको क्षमता अभिवृद्धिसँगै स्थानीय स्तरमा शान्ति र सहकार्य प्रवर्धनमा जोड़ दिएको छ। समापनका अवसरमा 10 बुधे बुद्धभूमि घोषणा पत्र समेत जारी गरिएको छ। एक रिपोर्ट।
4: बुद्धभूमि नगरपालिकामा मेलमिलाप र संवाद मार्फत स्थानीय विवाद समाधानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित तीन दिने अनुभव आदान प्रदान तथा समन्वय बैठक सम्पन्न भएको छ। बुद्धभूमि नगरपालिका र जनहित संरक्षण मञ्च प्रो पब्लिकको आयोजनामा भएको कार्यक्रम अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा असोज 5 गते सोमबार सम्पन्न भएको हो। कार्यक्रममा प्रो पब्लिकका कार्यकारी निर्देशक बाबुराम पौडेलले संस्थाले विगत 20-22 वर्षदेखि शान्ति निर्माण तथा द्वन्द रूपान्तरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो। मेलमिलाप र संवाद सहजीकरण पनि संस्थाको महत्वपूर्ण कार्यक्रम रहेको उहाँको भनाइ थियो।
5: शान्ति निर्माणका द्वन्द रूपान्तरणको लागि 20-22 वर्षदेखि अनुभवपूर्वक काम गरिरहेका छौँ। त्यसमध्ये एउटा मेलमिलाप र संवाद सहजीकरण पनि हो। मेलमिलापको माध्यमबाट हामीले जहिले पनि सतहमा आएका विवादहरूलाई मिलाउने कामहरू गर्छौँ। दुईटा पक्षहरूलाई सँगै राखेर जीवितको अवस्थामा विवाद मिल्ने काम चाहिँ मेलमिलाप हो। समाजमा विभिन्न किसिमका गुनासाहरू छन्, ती गुनासाहरूलाई सबैलाई एक ठाउँमा राखेर संवादको माध्यमबाट गुनासाहरूलाई चाहिँ समाधान गर्ने र मानिसहरूको बीचको सम्बन्धलाई प्रगाढ बनाउने, जहाँ चाहिँ सहकार्यहरू निर्माण हुन्छ र त्यसले चाहिँ समाजमा अगाडि बढ्न सहज बनाउँछ र द्वन्द कम हुन्छ, जहाँ द्वन्द कम हुन्छ र विकासले गति लिन्छ।
4: प्रो पब्लिकका नागरिक शान्ति सेवा कार्यक्रमका संयोजक धवीन्द्र अधिकारीका अनुसार बुद्धभूमिमा आधारभूत तथा उच्च स्तरीय तालिमसँगै पछिल्लो समय नगरपालिकाबाट स्वीकृत 55 जना मेलमिलापकर्ता मध्ये 40 जनालाई पुनर्तारजगी तालिम प्रदान गरिएको छ। तालिममा प्रशिक्षकले सिकाउने भन्दा सहभागीका अनुभवलाई प्राथमिकता दिएको र करिब 80% विषयवस्तु सहभागीको अनुभव तथा अभ्यासमा आधारित रहेको उहाँले जानकारी दिनुभयो।
6: हामीले बुद्धभूमिमा आधारभूत तालिम गरियो, त्यस पश्चात उच्च तालिम भयो र अहिले चाहिँ 40 जना मेलमिलापकर्ताहरूलाई हामीले पुनर्तारजगी तालिम गरेको हो। 55 जनाको सूचीकृत नगरपालिका अहिले पनि सक्रिय अवस्था छ होइन। सूचीकृत भएका मध्ये 40 जनाले पुनर्तारजगीको तालिम प्राप्त गरियो। यो तालिममा चाहिँ हामीले आफूले सिकाउने बढी सिकाउने भन्दाखेरि सहभागीहरूको आफ्नै जुन अनुभव छ उहाँहरूलाई नै जुन सिकेको कुरालाई हामी प्रस्तुत गरेर लगाएर जुन अभ्यासको माध्यमबाट है एकदम 80% उहाँहरूको सेयरिङ भयो भने 40-20% जति मात्रै चाहिँ हामी प्रस्तुत गरेर चाहिँ सहज गर्न लाग्यो र यसबाट एकदमै धेरै उहाँको चुनौतीहरू अहिले 3 वर्ष काम गर्दै गरेका चुनौतीहरू, कानुनी कुराहरू, व्यवहारिक कुराहरू धेरै कुराहरू आयो र हामी
4: यस्तै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकामा नभएका काम तथा देखिएका कमजोरीलाई रचनात्मक रूपमा औलाइएमा त्यसलाई कर्मशः तहगत रूपमा सम्बोधन गर्दै कार्यान्वयन गर्न नगरपालिका तयार रहेको बताउनुभयो। तर भएका कामलाई समेत नभएको जस्तो गरी प्रस्तुत गर्दा काम गर्ने जनप्रतिनिधि तथा कर्मचारीको उत्साहमा असर पर्ने उहाँको भनाइ थियो।
7: यो बुद्धभूमि नगरपालिकाभित्र नभएको काम के हो सम्बोधन गरिसकेर त्यसको आएको कुरालाई सम्बोधन गर्न हामी बसेका छौँ सबै हामी सबै प्रतिका त्यसलाई तहगत रूपबाट कार्यान्वयन गरेर त्यसलाई सम्पन्नता गर्ने र एउटा कम गर्ने त्यसलाई काम हामी गरौँ तर गरेको कामलाई पनि केही भएन भन्दाखेरि गर्ने मान्छेको उत्साह र जाँगर पनि ओइलाएर जान्छ मरेर जान्छ। त्यसले गर्दाखेरि हामी जो जे हुन्छ यथार्थ हामी बोल्न सक्नुपर्छ, यथार्थ बोल्न नचाहिने र सामाजिक सञ्जालहरू प्रयोग गरेर नकारात्मक कुरा लेख्ने कुरालाई हामीले निश्चित गर्नुपर्छ।
4: नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेले नगरमा शान्ति कायम गर्ने कार्यमा विभिन्न समयमा सरकारवालालाई उपलब्ध गराइएको स्थान र सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
8: आवश्यकता अनुसार विभिन्न ठाउँमा चाहिँ स्थान दिएको छ, त्यसलाई सम्मान गरेको छ, त्यो चाहिँ यथावत रहने सबै सरकारवाला हो। त्यसले गर्दा आफ्नो ठाउँबाट आफ्नो भूमिका चाहिँ पोजिटिभ निर्वाह गरौँ भन्ने आग्रह र प्रतिबद्धता देखाउँदै
4: कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरूले ओडा तथा समुदाय अनुसार फरक फरक प्रकृतिका विवाद देखिने भएकाले एकअर्काको अनुभव आदान प्रदानले सिकाइलाई थप प्रभावकारी बनाएको बताएका छन्। नयाँ तथा पुराना मेलमिलापकर्ताबीच विवादको पहिचान, न्यूनीकरण र समाधानका विषयमा प्रयोगत्मक अभ्यास गर्दा व्यवहारिक ज्ञान र सिप हासिल गर्न सहज भएको उनीहरूको भनाइ थियो।
9: आफ्नो सिप क्षमता ज्ञानहरू भेटिनामा गोपनीयता स्वच्छता देखि लिएर सम्पूर्ण कुराहरूमा चाहिँ एकदम उहाँले फेरि हामीलाई एकचोटि रिफ्रेस तालिम दिनुभएको छ। त्यसबाट हाम्रो क्षमता अधिक वृद्धि भएको छ र मेलमिलाप गराउने क्रममा मेलमिलापका विभिन्न चरणहरू पार गर्दै
4: कार्यक्रमको समापनका अवसरमा स्थानीय शान्ति, मेलमिलाप तथा विवाद समाधानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित 10 बुद्धे बुद्ध भूमि घोषणा पत्र समेत जारी गरिएको छ। घोषणा पत्रले स्थानीय तहमा मेलमिलाप प्रणालीलाई थप व्यवस्थित गर्दै समुदाय स्तरमा शान्ति, सहकार्य र संवादको वातावरण निर्माणमा जोड़ दिएको आयोजकले जनाएको छ। कार्यक्रमले स्थानीय विवादलाई अदालतसम्म पुग्नु अघि नै संवाद र मेलमिलापका माध्यमबाट समाधान गर्ने अभ्यासलाई थप संस्थागत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
0: रिपोर्टपछि अब बाँकी प्रसंग। कपिलवस्तुमा अवैध रूपमा नतिजन्य पदार्थ ओसार पसार गर्ने दुईवटा ट्र्याक्टरलाई प्रहरीले कार्यवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार भइरहेको सूचनाका आधारमा प्रहरीले दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो। बाढगंगा नगरपालिका 9 पडेरिया स्थित धोरी खोलाको किनाराबाट ढुङ्गा लोड गरी लैजाँदै गरेको लो 2T 54 नम्बरको ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई 50,000 जरिमाना गरेको छ। यस्तै विजयनगर गाउँपालिका 1 चापा स्थित भित्री सड़क खण्डमा लो 4T 58 नम्बरको ट्र्याक्टरमा अवैध रूपमा बालुवा लोड गरी लैजाँदै गरेको अवस्थामा अर्को ट्र्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उक्त ट्र्याक्टरलाई 20,000 रूपियाँ जरिमाना गरिएको छ। दुवै ट्र्याक्टरलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। तपाई अहिले सामुदायिक रेडियो बुद्धावा सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
10: खुशीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
11: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
12: हजुर,
0: नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर बाणगंगा एक बैरिया कपिल वस्तु
10: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाणगंगा अटो ट्रेडर्स पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
0: सम्पर्क नम्बर 076-550-111 98-570-31-363 र 98-019-43-064 विश्राम पछिको द खबरमा तपाईलाई पुनः स्वागत छ अब बाँकी खबर 25 कुञ्ज बहुद्देश्य सहकारी संस्था लिमिटेड बाणगंगा एक कपिल वस्तुको नवनिर्वाचित संचालन समितिको पदस्थापना कार्यक्रम आज सम्पन्न भएको छ सहकारीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट रविन्द्र पौडेलको नेतृत्वमा 9 सदस्यीय संचालक समिति सर्वसम्मतमा चयन भएको थियो आज आयोजित पदस्थापना कार्यक्रममा अध्यक्ष पौडेल सहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् समितिको उपाध्यक्षमा सागर पोखरेल सचिवमा मनु रसाइली सहसचिवमा कान्त गहतराज र कोषाध्यक्षमा नारायण भूषाल चयन हुनुभएको छ सदस्यहरूमा विष्णु घिमिरे कल्पना उपाध्याय विनोद भण्डारी रम्बिका भण्डारी रहनु भएको छ यसै लेखा समितिको संयोजकमा पोम नारायण पाण्डे तथा सदस्यमा भुवन पौडेल र जीवन पन्थी चयन हुनुभएको छ ऋण उपसमितिको संयोजकमा युवराज घिमिरे तथा सदस्यमा गुडाखर पाण्डे र विष्णु घिमिरे रहनु भएको छ पदस्थापना कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रविन्द्र पौडेलले आफूले लागि पुगेसम्म आफ्नो विवेक क्षमता र मेहनत प्रयोग गर्दै संस्थालाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो
12: म पनि विभिन्न संघ संस्थामा सहकारी नभए पनि विभिन्न अन्य सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिकाहरूमा काम गरिसकेको हिसाबले पनि ममा अलिकति काम गर्ने हुनु विषय छ मैले पाएका जिम्मेवारीहरूलाई म अलिकति एग्रेसिभली जानुपर्छ र अलिकति नजानेको कुराहरू अग्रजहरूबाट सिक्दै जान्दै र अध्ययनशील हुँदै हामी अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकेर म यो संस्थाको पनि यो जिम्मेवारी लिन समर्थन जनाएको थिएँ यति राम्रो बहुद्देश्य सहकारी संस्था जुन सहकारी संस्थाले बोकेका उद्देश्य प्राप्ति हासिल गर्नको लागि मैले मेरो बलबुद्धाले भ्याएसम्म मेरो विवेक प्रयोग गर्ने नै छु
0: पौडेलले संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै सदस्यको हितमा केन्द्रित भएर काम गर्ने उल्लेख गर्नुभयो बुद्धभूमि नगरपालिकाले विश्व रेबिज दिवसको अवसरमा नगर क्षेत्रका घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोलाई निशुल्क रेबिज विरूद्धको खोप लगाउने भएको छ नगरपालिकाले विश्व रेबिज दिवस 2026 अवसरमा एकतामा शक्ति रेबिजबाट मुक्त भन्ने नारासहित निशुल्क खोप कार्यक्रम सञ्चालन गरेको हो नगरपालिकाका अनुसार घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोलाई रेबिजबाट सुरक्षित बनाउन खोप कार्यक्रम सञ्चालन गरिएको छ नगरपालिकाले सम्पूर्ण सरकारवालालाई आफ्नो घर पालुवा तथा सामुदायिक कुकुर र बिरालोलाई तोकिएको मिति समय र स्थानमा रेबिज विरूद्धको खोप लगाउन आग्रह गरेको छ साथै रेबिज रोग नियन्त्रण तथा न्यूनीकरणमा सहयोग पुर्याउन नगरपालिकाले अनुरोध गरेको छ कार्यक्रम आजदेखि शुरू भई असोज 12 गतेसम्म सञ्चालन हुने जनाइएको छ कपिलवस्तुमा आत्महत्याका घटना पछिल्ला वर्षहरूमा बढ़दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार चालू आर्थिक वर्ष 2083-84 को दुई महिनामै 26 जनाले आत्महत्या गरेका छन् भदौ महिनामा मात्रै 17 जनाले आत्महत्या गरेका छन् तीमध्ये 10 जना पुरूष र 7 महिला रहेका छन् साउनमा 9 जनाले आत्महत्या गरेका थिए प्रहरीका अनुसार पछिल्ला 3 आर्थिक वर्षमा कपिलवस्तुमा 417 जनाले आत्महत्या गरेका छन् पश्चिम नवलपरासीको पलिनन्दन गाउँपालिका 4 गेर्मीमा सामान्य विवादका क्रममा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका 3 वर्षीय सुनिल प्रसाद गुप्तालाई नियन्त्रणमा लिएको छ जिल्ला प्रहरी कार्यालय अस्पतालले मंगलबार दिएको जानकारी अनुसार सुनिलको कुटपीटबाट गम्भीर घाइते भएका स्थानीय 30 वर्षीय सञ्जय गुप्ताको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। अर्घाखाँचीको सिद्धगंगा नगरपालिका 3 ठाडाबाट प्रहरीले करिब 2,40,000 रूपियाँ बराबरको अवैध मदिरा जन्य पदार्थ बरामद गरेको छ। गोरीसिंगे सन्धिखर्क सड़क खण्डमा सवारी साधन जाँच गर्ने क्रममा बुटवलबाट सन्धिखर्कतर्फ आउँदै गरेको लुप र 0100010 नम्बरको भाड़ाको हाइस जाँच गर्दा मदिरा जन्य पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिना बिल विषक तथा नक्कली बिल बनाएर ल्याइएको अवस्थामा 180 ml का सिल प्याक मदिरा, 240 बोतल र अर्को ब्राण्डका 180 ml का सिल प्याक 1,200 बोतल बरामद गरेको हो। बरामद मदिरा सहित हाइस चालक सामानका धनी तथा सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि आन्तरिक राजस्व कार्यालय कृष्णनगर कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनीमा 1 महिनामा 416 सवारी दुर्घटना, 19 जनाको मृत्यु, ट्राफिक नियम उल्लंघन गर्ने 10,000 बढ़ी सवारी र चालक कार्यवाहीमा। शिवराजमा इस्पा डान्स बारमाथि थप कडाई गतिविधि नरोके सिलबन्दी गर्ने नगरपालिकाको चेतावनी, स्थलगत अनुगमनलाई निरन्तरता दिइने। विजयनगरमा विकास योजनाको स्थलगत अनुगमन, बजेटको प्रभावकारी कार्यान्वयन र समयमै योजना सम्पन्न गर्न गाउँपालिकाको जोड। कपिलवस्तुमा आत्महत्याका घटना पछिल्ला वर्षहरूमा बढ्दै, पश्चिम नवलपरासीमा कुटपीटबाट 1 युवकको मृत्यु। र अर्घाखाँचीमा 2,00,000 बढ़ीको अवैध मदिरा बरामद, आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइयो। हवस्त, एफएम ब्यान्डको 99.2 मेगाहर्जसँगै वेबसाइट www.budavas.com, हाम्रो पात्र बुदावास मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावास सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै शोभा पनि बिदा हुन्छु। नमस्कार।
13: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
14: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
13: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
15: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पायल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
16: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
13: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार से
17: सेवा
15: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
14: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
17: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने सर्वोच्चको ठहर, दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार प्रसार नगर्न अनुरोध, प्रतिनिधि सभाको नियम पालना गर्न सांसदहरूलाई सभामुखको ध्यान आकर्षण,
1: प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21 त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न माग, ट्राफिक प्रहरीलाई संयमता अपनाउन सांसदहरूको माग।
2: सलम खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिने सरकारको तयारी, बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएशनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा शुरू हुने,
3: बुधबार राति र बिहिबारदेखि नै विशेष गरी देशका पूर्वी भूभाग कोशी मधेस बागमती र कन्दकी प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेछ।
0: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयलाई बालमैत्री बनाउनुपर्छ तर अनुशासनविहीन होइन, शिक्षा नियमावलीको 10 संशोधनले शिक्षकलाई कर्तव्य निर्वाहमा डराउने, प्रधान अध्यापकलाई निर्णयमा हिचकिचाउने अवस्थामा पुर्याउनु हुँदैन, विद्यार्थीलाई असल बनाउने, असल जीवनशैली अपनाउन दिशा निर्देश गर्ने काम विद्यालयले गर्नैपर्छ, अहिले त्यही वातावरण विद्यालयमा पाइँदैन। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज साँझ जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
3: अब आउँदो 2-3 दिनपछि चाहिँ नेपालमा पनि यो जुन अस्ति बंगालको खाडीमा सृष्टि भइरहेको न्यूनचापीय प्रणाली छ त्यसको असर चाहिँ नेपालमा देख्ने सम्भावना रहेको छ। बुधबार राति र बिहिबारदेखि नै पूर्वी भूभाग कोशी मधेस बागमती र कन्दकी प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेको छ भने यो असोज 9 गतेदेखि 11 गतेको कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन सहित हावाहुरी सहित भारी त्यति धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी बागमती गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन सत्याङ हावाहुरी सहित भारी त्यति धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
5: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदीमा नदीनालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकारले शाखा प्रमुख रामबहादुर केसी
6: यही असोज 9-12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने जल्छ मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रुममा आएर 24 घन्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारीमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
5: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सड़क क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। 4 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ। भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासको चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिताबारे आवश्यक निगरानी र कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाईहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढ़ाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पर्सि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदन

0: दलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। रिद्धिसिद्धि यातायातको 5 ख 42 74 नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आगलागी हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल,
1: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे। र राज्यले सरकार अब के गर्छ, सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उतौलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
0: त्यस्तै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिताले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्था बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
2: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यानकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 ट अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
3: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौं र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।
4: सन्तोषी रावल बाढीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन नभुल्नुहोला।
5: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो प्रहरी मुचुल्का बनाउनुपर्छ।
4: बाढीमा हराएकाहरू आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्ने जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन।

0: धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
0: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
3: प्याजको बिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म प्याज फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
6: बच्चा जन्मेदेखि 6 महिनासम्म आमाकै दूध खुवाउनु पर्छ भन्ने त तपाईलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध खटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नु पर्ला त? पोषण अधिकृत बिन्दुपुन।
7: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने यसको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दुध कम आएको हुन सक्छ, त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी बसस्त पिउनुहोला, होइन, आफ्नो सँगो भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नु भयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट र त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद। बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने, त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको होइन कुराहरू, टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो के बच्चाको लागि।
6: 6 महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोसिलो झोलिलो खानेकुरा खान अनि दुध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुन। बाढीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वडा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मी।
8: प्रहरी मुचुल्का गरेपछि त्यहाँको वास्तविक परिस्थिति कस्तो थियो भन्ने कुरा पहिचान हुन्छ। त्यो चाहिँ एउटा पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण एउटा डकुमेन्ट हुन्छ। त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ। त्यसपछि ओडा कार्यालयबाट पनि यस्तो परिस्थिति छ भनेर एउटा सर्जिमेन हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कलेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ कम्पनी रजिस्टरको कार्यालयमा भने त्यही अब त्यही मुचुल्कालाई टेक्न सकिन्छ, फोटोलाई टेक्न सकिन्छ। त्यस्तै अब ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ। अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाणपत्रहरू त्यस्तो लिन पर्यो भने पहिलो आधार चाहिँ त्यही हो।
6: नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मी। बाढीमा पुरिएका घर, पसल, उद्योग, मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भोटेकोसी बाढीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्रेलाई आफन्तहरूले डीएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौं।
9: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घण्टा डीएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। जो पोस्टमार्टम स्याम्पल बोन तथा टीथको अलि जटिल अलि समय लाग्ने अर्थात एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको अर्थात बोन र टीथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डिएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200 प्लस डिएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600 प्लस प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन अथवा टिथको डिएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% री गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब एक महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
6: रसुवा भोटेकोसी बाढीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाडौँमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डिएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईलाई पनि बाढी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल
10: 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्।
5: बजारिया खाना छोडेर रैथानेमा फर्कनु पर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवालमा जाजरकोटमा गरिएको पोषण संवादमा के छलफल भयो? सहकर्मी बालकुमार शर्मा।
12: जाजरकोटमा बालबालिका, महिला तथा समग्र जिल्लाको पोषण अवस्था सुधारका लागि बहुसरकारवाला बीच पोषण संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था, पोषण सुधारका लागि भइरहेका प्रयास, विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
13: हामीले चाहिँ पोषण डाइरेक्टली पोषणमा हामी काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा, तर हामीले चाहिँ किशोरी तथा नवजात तथा माटी नवजात शिशुमा काम गर्दा चाहिँ पोषण भनेको चाहिँ बच्चालाई मात्र नभएर हामीले चाहिँ आमादेखि लिएर बच्चा सबैमा पोषण चाहिँ त्यो इन्क्रपेट हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै पोषणको कुरालाई लिनुपर्छ। आमादेखि बच्चासम्मलाई चाहिँ पोषणलाई चाहिँ सबैले पर्छ भन्ने हेतुका साथ हामीले परियोजना अन्तर्गत चाहिँ किशोरी आमाहरू समूह बनाएका छौँ। हामीले
12: पोषण भन्ना साथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौँ, तर स्वस्थ जीवनका लागि बालबालिका, महिला पुरुष, ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन्। विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव, सुरक्षित खानेपानीको समस्या, सरसफाईको कमी, नियमित स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाई रहेको थियो। कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो। स्वास्थ्य सेवा कार्यालय जाजरकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की।
10: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ ओटिसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा भने, अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका 7 स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा चाहिँ सहजीकरण, विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स चाहिँ गर्ने काम गर्छ। हामीसँग 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्। 27 स्वास्थ्य संस्था चाहिँ बहिरङ्गो उपचार केन्द्र भनेर छन्। त्यसमा चाहिँ स्पेसल्ली कुपोषित बच्चाहरूको चाहिँ उपचार गर्ने चाहिँ सेवा प्रदान चाहिँ हामीले गर्दै आएका छौँ।
12: जाजरकोटको पोषण अवस्था कस्तो छ? बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारका लागि स्वास्थ्य कार्यालयले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी कार्यक्रममा धेरै नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
14: विद्यार्थीहरूलाई सागको खुवाउन अलिक गाह्रो हुँदो रहेछ, उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि साग पनि हुँदैन, आयो भने उनीहरूलाई त्यो साग
12: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि शिक्षा खानेपानी सरसफाई महिला तथा बालबालिका खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा
15: स्थानीय स्तरमा स्थानीय सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने
12: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम विभिन्न शाखा बीचको समन्वय विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव, गलत खानपान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घरतीले बताउनु भएको थियो।
16: साझेदार निकायहरूसँग र अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
12: पोषणको सवालमा संचार माध्यमको भूमिका नागरिकको आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउन उनीहरूको अधिकार भएको भन्दै घर परिवार विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोर दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने, विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था, बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलङ्गाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज, बाल क्लब, पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था, धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सकिने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीले पोषण सुधारका लागि तीन तहका सरकार, स्वास्थ्य तथा शिक्षा क्षेत्र, स्थानीय समुदाय, संचार माध्यम, नागरिक समाज, विकास साझेदार संस्था तथा परिवार बीच निरन्तर सहकार्य आवश्यक रहेको औल्याउनु भएको थियो। सामुदायिक सूचना नेटवर्क अर्थात सीआईएन, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो हाम्रो पाइला एफएमको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक, बाल क्लब, नागरिक समाज, अधिकार कर्मी, पत्रकार, धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सीआईएनले वर्ल्ड भिजनसँगको सहकार्यमा विगत तीन वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम, पोषण सम्वादको उद्देश्य र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले दुई बुढी साझा साधुनी प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जाडोको तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। बालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जाजरकोट।
5: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। आयुर्वेदिक चिकित्सा परिषदले नेपालमा दर्ता भएका र नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार तथा विज्ञापन प्रसारण नगर्न अनुरोध गरेको छ। नेपाल इन्जिनियर्स एसोसिएशनले बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग,
17: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
18: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। चालक आत्मदाह प्रकरणमा गम्भीर बहस शुरू, नौबुदे माग राख्दै यातायात क्षेत्र आन्दोलित, व्यतिथि र चालकहरूको मनोसामाजिक अवस्था अध्ययन गर्न सांसदहरूको आग्रह।
1: नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो?
2: पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ? दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ।
3: होइन भने जनता मार्ने दफा उपदफा तुरन्त खारेज गरिनु पर्यो।
4: जसले युवाले नयाँ भविष्य कोर्नको निम्ति यत्रो आन्दोलन गर्यो, तर हेर्नुहोस् त हरेक मान्छेमा निराशा छ।
0: चार सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान। शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा 8 असोजमा सम्बोधन गर्ने। भारी वर्षाबाट हुन सक्ने जोखिम र आवश्यक तयारी बारे गृहमन्त्री सुधन गुरूङ र ऊर्जा मन्त्री श्रेष्ठद्वारा विज्ञहरूसँग छलफल। सरकारले नजिकिदो चाडबाडको समयमा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने, आगामी सिजनमा मल अभाव नहुने दावी। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 1766, गजुरी शाखा सम्पर्क 98513 1867, धुन्चे शाखा सम्पर्क 98513 1766, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क.com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा प्रहरी संघको विवादपछि चालक अर्जुन दोङले बसभित्रै आगो लगाएर ज्यान गुमाए। केही महिना अघि नगर प्रहरी संघको विवादपछि गणेश नेपालीले आत्मदाह गरेको ठाउँमै हिजो सोमबार ट्राफिक प्रहरी संघको विवादपछि चालक अर्जुन दोङले बसभित्रै आगो लगाएर गम्भीर घाइते भए र आज उनको ज्यान गुम्यो। एउटै क्षेत्रमा दोहोरिएका यी घटनाले सुरक्षाकर्मीको व्यवहार, यातायात व्यवस्थापन र चालकहरूको मनोसामाजिक अवस्थामाथि गम्भीर बहस शुरू भएको छ। त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसभित्रै आगो लगाएका चालक अर्जुन दोङ तामाङको मृत्यु भएपछि यातायात क्षेत्र तरंगित बनेको छ। घटनाको निष्पक्ष छानबिन, पीड़ित परिवारलाई क्षतिपूर्ति र यातायात श्रमिकको पेशागत सुरक्षाको माग गर्दै यातायात व्यवसायी तथा मजदूर संघ संगठन आन्दोलनमा उत्रिएका छन्। छवटा महासंघ तथा संघ संगठनले संयुक्त संघर्ष समिति गठन गरी सरकार समक्ष 9 बुधे मागलाई अगाडि सारेका छन्। उनीहरूले घटनालाई चालक र ट्राफिक प्रहरी बीचको सामान्य विवादका रूपमा मात्रै नहेरी नियामक निकायको व्यवहार, ट्राफिक व्यवस्थापन र सड़क शासन प्रणालीसँग जोडेर निष्पक्ष छानबिन गर्न माग गरेका हुन्। घटनाको शुरूदेखि आत्मदाहसम्मका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान, फोन सम्पर्क तथा सम्बन्धित प्रहरी अधिकारीको विवरण अध्ययन गरी सत्य तथ्य बाहिर ल्याउन सरकारवाला सहितको न्यायिक छानबिन समिति गठन गर्न माग गरिएको छ। मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्न तथा आगलागीबाट क्षति भएको बसका धनीलाई समेत क्षतिपूर्ति दिनुपर्ने माग उनीहरूको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज चेटौला त्रिपुरेश्वरमा भएका पछिल्ला दुई घटना अत्यन्तै दुःखद भएको बताउनुहुन्छ।
4: हिजोको जो घटना होस्, पहिला अस्तिको घटना होस्, यी असाध्य दुःखदायी घटनाहरू भएका छन्। म दुखित घटनाप्रति असाध्य नेपाल त्रिपुरेश्वर राष्ट्रिय महासंघ अत्यन्त धेरै यो दुःख व्यक्त गर्दछ, दुःख प्रकट गर्दछ। कालीजालको घटना हिजो पनि भएको छ। जो सुकै जे सुकै मानिस मृत्यु भए पनि मानिस त्यसरी चाहिँ दिनधारै एउटा चाहिँ अत्यन्त काठमाडौँको एउटा मुटुमा रहेको चोर स्थानमा त्यो घटना हुनु त्यसमा पनि अझ बेसी दुःखदायी भएको छ।
3: घटनाबारे आज प्रतिनिधि सभामा सांसदहरूले बुलन्द आवाज उठाएका छन्। त्रिपुरेश्वरमै यसअघि पनि गणेश नेपालीले नगर प्रहरी संघको विवादपछि आत्मदाह गरेको घटना भएको स्मरण गर्दै सांसदहरूले यस्ता घटना किन दोहोरिरहेका छन् भन्ने गहिरो अध्ययन आवश्यक रहेको बताएका हुन्। प्रतिनिधि सभाको आकस्मिक समयमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनाको सत्य तथ्य छानबिनका लागि न्यायिक समिति गठन गर्न माग गर्नुभयो। घटनालाई एउटा चालकको आवेगमा मात्रै सीमित नगरी सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्या र नागरिकको निराशासँग जोडेर हेर्नुपर्ने उहाँ बताउनुहुन्छ।
5: नेपाल प्रहरीको ट्राफिक बलसँग एउटा चालकको विवाद भयो र ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको दावी गर्दै कारवाही गर्न खोजे र ड्राइभरले चालकले आफूले नियम उल्लंघन नगरेको दावी गरे। राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो। सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्रीजीलाई प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो?
3: र सपाकी सचेतक क्रान्ति शिखा रितालले ट्राफिक प्रहरीको पोलिसिङ सँगसँगै शैलीसँगै चालकको आत्मसम्मान, सेवा सुविधा, काम गर्ने समय, आराम र मानसिक स्वास्थ्यका विषयमा अध्ययन गर्नुपर्नेमा उहाँ जोड़ दिनुहुन्छ।
6: त्यही खालको घटनामा गणेश नेपालीको ज्यान गएको हामीले बिर्सनु हुँदैन। आत्महत्या वा आत्मदाहलाई ग्लोरिफाई गर्ने पक्षमा पनि छैन। त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले खास गरी दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौं।
3: यस्तै राष्ट्रपा सांसद आशिका तामाङले ट्राफिक कार्यवाही विरूद्ध उजुरी गर्ने व्यवस्था व्यावहारिक र सहज बनाउनु पर्नेमा जोड़ दिनुहुन्छ। 500 रूपियाँ जरिवाना चित्त नबुझे उजुरी गर्न 50,000 रूपियाँसम्म खर्च गर्नुपर्ने अवस्था व्यावहारिक नभएको तर्क उहाँको छ। ट्राफिक प्रहरीले घटनास्थलमै तत्काल कार्यवाही गर्ने प्रवृत्ति घटाउँदै फोटो तथा भिडियोका आधारमा आवश्यक प्रक्रिया अघि बढ़ाउने प्रणालीलाई व्यवस्थित गर्नुपर्नेमा उहाँको जोर छ।
7: त्यसैले सभामुखमा हुँदै 171 दफाको नियम पुरै हावादारी छ कि त हामीले हरेक जिल्लामा ट्राफिक नियमको काम कारवाही अनलाइन सिस्टमबाट चुस्त दुरुस्त पार्न सक्नु पर्यो, होइन भने जनता मार्ने दफा उपदफा तुरन्त खारेज गरिनु पर्यो। हिजो पार्किङको नाममा एउटा युवाले जलेर आफ्नो ज्यान गुमाउनु पर्यो भने आज हर्न बजाएको न्यूमा अर्को युवाले। सभामुख महोदय, प्रत्येक ट्राफिक प्रहरीले अनिवार्य रूपमा आफ्नो शरीरमा क्यामेरा जडान गरिनु पर्यो ताकि लाइसेन्स र बिलबुक नियन्त्रण गरी सड़कमै फैसला गर्नुभन्दा पनि फोटो भिडियोको रेकर्डको आधारमा तथ्यपरक काम कारवाही अगाडि बढाउन सकियोस्।
3: कम संस्कृति पार्टीका सांसद आर्यन राई युवाहरूमा पछिल्लो समय देखिएको आक्रोशलाई सरकारले बेलैमा सम्बोधन गर्नुपर्ने बताउनुहुन्छ। हरेक मानिसमा निराशा रहेकाले यसतर्फ सरकारले गम्भीर रूपमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो।
8: र दुःखको साथ भन्नुपर्छ, जेएनजी आन्दोलन यत्रो देशमा आगो जानु भए, खराउमाउको तपाईँको चाहिँ क्षति भए, अझै पनि त्यो क्षति भए संरचनाहरू सबै जस्ताको तस्तै छन्, पुनर्निर्माण कहिले हुने हो? यस्तो परिस्थितिमा जसले युवाले नयाँ भविष्य कोर्नको निम्ति यत्रो आन्दोलन गर्यो, तर हेर्नुहोस् त हरेक मान्छेमा निराशा छ। यो किन भइरहेछ सभामुख महोदय? त्यो 6 महिनाको मात्र होइन, त्यो 2-3 महिना अगाडिको चाहिँ यसो हामीले घटनालाई हेर्दै आउँछ। यस्तो तपाईँको चाहिँ हिजो अस्ति एकजना मोटरसाइकल राइडर भाइले आत्मदाह गरे, हिजो एकजना बस चालकले आत्मदाह गरे, अनि यो त देखेको पात्रहरू मात्रै हुन्, नदेखे कति होला।
3: त्रिपुरेश्वरका यी घटना अब चालक र ट्राफिक प्रहरी बीचको विवादमा मात्रै सीमित छैन, यसले सार्वजनिक यातायातमा कार्यरत चालकको पेशागत सुरक्षा, मानसिक दबाव, ट्राफिक प्रहरीको व्यवहार र उजुरी प्रणाली कति सहज छ भन्ने प्रश्न पनि उठाएको छ। यसैले यी घटनाको निष्पक्ष छानबिनसँगै यातायात क्षेत्रको व्यथिति र चालकहरूको मनोसामाजिक अवस्थामाथि अध्ययन गरी सुधारका ठोस उपाय खोज्नु सरकारका लागि मुख्य चुनौती रहेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
9: संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधि मण्डलमा शाहका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, प्रमुख सक्रिय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परिवार, फोटोग्राफर विनय साके लगायत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई असोज 8 गतेमा सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु, वित्तीयमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकता राखेर महासभालाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ। महासभामा सहभागी हुन पर राष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एउटा टोली गत आइतबार नै न्यूयोर्क पुगिसकेको छ। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने सूची रहेको छ। महासभामा सहभागी भएर प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्कने तालिका छ। यसै गरी प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डाक्टर सडिङ वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। गृहमन्त्री सुदन गुरुङ र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज 9 गतेदेखि हुने भनिएको वर्षा र हिमपात बारे चासो राख्नु भएको छ। उहाँहरूले बबरमहल स्थित कार्यालय पुगेर विभागीय महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेल लगायतलाई भेट्नु भएको हो। साथै सम्भावित जोखिम र आवश्यक तयारी बारे छलफल गर्नुभएको छ। छलफलको क्रममा विभागका मौसमविदहरूले बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्व अनुमान गरिएको बताएका थिए। उनीहरूका अनुसार उक्त प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पर्ने गतिविधि बढ्न सक्नेछ र कर्मश नेपालभर नै फैलिने सम्भावना छ। मौसम विज्ञान विभागले दैनिक वर्षाको यात्राको आधारमा हल्का, मध्यम, भारी, धेरै भारी र अति भारी वर्षाको रूपमा वर्गीकरण गरेको छ। महाशाखाका अनुसार असोज 9 देखि 11 गतिसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्टान र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुने छ भने 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट रु 10 अर्ब बराबरको स्रोत सहमति प्राप्त भएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक रासायनिक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। किसानले खेती गर्ने समयमा मल अभाव बेहोर्न नपरोस् भन्ने उद्देश्यले समयमै मल व्यवस्थापन गर्न खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन मन्त्री चौधरीले निर्देशन दिएको सचिवालयले जनाएको छ। सरकारले नजिकैको चाडपर्वको समयमा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने भएको छ। सचिव बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार दशैं, तिहार, छठ जस्ता चाडपर्व र सक्रिय मनसुनमा ध्यान राख्दै सड़क यातायात अवरूद्ध हुन नदिने निर्णय समेत बैठकले गरेको छ। बैठकले अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायले जनशक्ति व्यवस्थापन, स्रोत साधन, यन्त्र तथा उपकरण चुस्त दुरूस्त राख्ने गरी कार्यतालिका सहित व्यवस्थापन मिलाउने निर्णय गरेको मुख्य सचिव गोविन्द बहादुर कार्कीले जानकारी दिनुभयो। साथै बैठकले चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, मूल्य वृद्धि तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमन प्रभावकारी बनाउने निर्णय समेत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका समकक्ष अनवर इब्राहिम बीच टेलिफोन वार्ता भएको छ। आज बिहान उहाँहरू बीच टेलिफोन वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री बालेनले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड़ दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीलाई बताउनु भएको थियो। उहाँले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका निमित्त संयुक्त पहलको आवश्यकतामा जोड़ दिनुभयो। सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम लाल चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सजाय माफी मिना विरूद्ध गरेको रिट निवेदन खारेज गरेको छ। कैलालीको टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीलाई माफी दिने निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। उनले 2080 जेठ 16 गते रिट दायर गरेकी थिइन्। कडायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएकी थिइन्। उनले चौधरीलाई आम माफी दिने निर्णय बद्दर गर्न माग गरेकी थिइन्। चौधरीलाई टिकापुर घटनामा अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्च अदालतले समेत उच्च अदालत दिपायलको फैसला सदर गरेको अवस्थामा फैसलाको पूर्णपाठ समेत तयार नभएको अवस्थामा कुरकतापूर्वक हत्या भएको घटनामा आम माफी दिनु कानून सम्मत नभएको कडायतको दावी थियो। तर तत्कालीन सरकारले संविधानको व्यवस्था अनुसार चौधरीलाई माफी मिना गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। गणतन्त्र दिवसका अवसरमा 2080 जेठ 15 गते राष्ट्रपति पौडेलले चौधरीको बाँकीकै सजाय माफी मिना गरेका थिए। देशभरमै सबैभन्दा धेरै डेंगू संक्रमण फैलन थालेपछि बाङ्लुङमा संक्रमणको कारण फैलिरहेको डेंगूको भेरिएन्ट पहिचान गर्न विज्ञ टोली परिचालन भएको छ। स्वास्थ्य सेवा विभागका डाक्टर गोकर्ण दालको नेतृत्वमा फिल्ड इपिडेमियोलोजिस्ट कौशल सुवेदी, विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त नेपाल प्रहरी लगायतको टोलीले पछिल्लो दुई दिनदेखि नमूना संकलन सहित भेक्टर सर्वेक्षण गरिरहेको छ। टोलीले डेंगु संक्रमित र संक्रमित नभएका व्यक्तिहरूबीच जोखिमका कारकको तुलना गर्न केस कन्ट्रोल अध्ययन समेत गर्दैछ। धौलागिरी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतका नमूनाको थप परीक्षण गरी डेंगुको भेरिएन्ट पहिचान गर्ने काम भइरहेको छ। हालसम्म बाङलुङ नगरपालिका 1, 2 र 3 गरिएको प्रारम्भिक सर्वेक्षणमा 77 घरधुरी मध्ये 36 घरमा डेंगू सार्ने एडिएस लामखुट्टेको लाभा फेला परेको छ। यो कुल घरधुरीको करिब 47% हो। बाङलुङमा हालसम्म 1,589 जना संक्रमित भएका छन्। यो तथ्याङ्क सरकारी अस्पतालमा परीक्षण गराएकाहरूको मात्रै हो, निजी क्लिनिकमा परीक्षण गराउनेको संख्या अझ बढ़िरहेको अनुमान गरिएको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन रूस दण्ड र लाल सागरको अवस्थाबारे रचनात्मक छलफल भएको बताएका छन्। न्यूयोर्कमा भेटवार्तापछि उनले यी विषय विश्व शान्ति र सुरक्षाका लागि महत्वपूर्ण रहेको बताए। माक्रोनका अनुसार युक्रेनलाई क्षेपास्त्र रोक्ने प्रणाली लगायत रक्षात्मक हतियार शीघ्र र प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा दुई नेताबीच छलफल भएको थियो। माक्रोनले ट्रम्पसँगको वार्ता धेरै राम्रो र रचनात्मक भएको बताए। हर्मुजको जल घाटीमा अवरोध उत्पन्न भएपछि लाल सागर प्रमुख तेल ढुवानी मार्ग बनेको भए पनि यमनका हुती विद्रोहीका गतिविधिका कारण बाब अल मन्दब जलघाटी हुँदै हुने ढुवानी प्रभावित हुँदै आएको छ। माक्रोनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग पनि भेटवार्ता गरेका थिए। अमेरिका क्यानाडामा व्यापार विवादका कारण दुवै देशले एकअर्काका सामानमा भन्सार शुल्क लगाउँदै आएका छन्। माक्रोनले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। र बीसौं एसियाली खेलकुदमा आज नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जित हात पारेको छ। नागोयाको टोकाई सिटिजन जिम्नेजियममा भएको खेलमा नेपालले थाइल्याण्डलाई 46-43 हराएर विजय शुरूआत गरेको छ। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले अब बुधबार चाइनिज ताइपाई र बिहिबार श्रीलंकासँग खेल्नेछ। 8 टीम सहभागी महिला कबड्डीलाई 2 समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा शीर्ष 2 टीम सेमी फाइनलमा पुग्ने प्रावधान रहेको छ। नेपालको कबड्डी खेलाड़ीहरूले नर्भस शुरूआत गरेको थियो। नेपालले डिफेन्समा गरेका गल्तीको फाइदा उठाउँदै पहिलो हाफ थाइल्याण्डले 24-15 आफ्नो पक्षमा पारेको थियो।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
12: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो?
13: त्यसैले त राजा च्याउने खानु भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
14: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
13: हामीले राजा च्याउ त्यसै भनेको हो र।
10: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ बिनु शर्मा।
7: पार्टी फुटेर स्वतन्त्र किन नहोस्, एमालेको साथ पखालिएर किन नजाओस्, तर केपी शर्मा ओलीले बाचुन्जेल अध्यक्ष पद नछाड्ने अडान लिएका छन्। सोमबारको बैठकमा त झन् राजीनामा माग्ने नेतालाई पार्टीबाट निकाल्ने चेतावनी दिँदै बैठक समेत कब्जा गरेका छन्। जब जब पदबाट राजीनामा दिने र नेतृत्व पुनर्गठनको आवाज आउँछ, तब तब केही अस्वाभाविक र अनिष्ट नहुन्जेल अध्यक्ष केपी शर्मा ओली राजीनामा दिन तयार हुँदैनन् भन्ने कुरा जेएनजी आन्दोलनमा प्रधानमन्त्री हुँदाको हटले नै स्पष्ट पारेकै हो। सोमबारको बैठकमा पनि यस्तै भयो। विरोधीहरूको मुख सुन्न बैठक स्थलमै मोबाइल फोन र भिडियो रेकर्डिङमा पुनः प्रतिबन्ध लगाएर ओलीले एकलौटी कब्जा जमाएका छन्। यसरी एकलौटी बैठकमा कब्जा जमाएपछि महासचिव शंकर पोखरेल आफै वारपारको विद्रोहमा उत्रेका छन्। राजनीतिमा हट हुनु एक हदसम्म ठिकै होला, तर ओलीको यो कुन लेभलको हट हो? एमाले पंक्ति र आम जनताले मुखै खोलेर तपाईँको पालो सकियो अब त छोडिदिनुहोस्, एमाले तपाईँका कारणले सकिन लाग्यो भन्दा पनि ओली सामान्य छलफल गरेर कुर्सी छोड्न कति पनि तयार छैनन्। ओली जति जति आक्रामक बनेर पार्टीभित्रै पेलेर चुप लगाउन खोज्दैछन्, भुइँतहमा एमाले उति नै ओह्रारो लाग्दैछ भन्ने सत्य सर्वव्यापी नै छ। ओली यसरी नै पदमा रहिरहन् ताकि नयाँ पुस्ताको सबै भोट सिधै घन्टीमा खसोस् भन्ने विपक्षीको आवाज पनि उत्तिकै छ। तर पार्टीको साथ यसरी सखा पुदा समेत विरोधीहरूलाई फर्काउने र निष्कासनको डर देखाउने ओलीको तानाशाही शैली विरुद्ध महासचिव शंकर पोखरेल आफै मध्य राति विस्फोटक रूपमा खडा भएका छन्। यो भित्री विद्रोहको आगो कतिसम्म दन्किएको छ भने सोमबार बैठकको पहिलो दिन ओलीले सम्पूर्ण प्रक्रियामाथि नाङ्गो हस्तक्षेप गरेपछि महासचिव शंकर पोखरेल आफै कडा चेतावनी दिन राति नै भक्तपुरको गुण्डु स्थित ओली निवास पुगे। ओलीले बैठकमा होहल्ला गराएर आफ्ना एजेन्डा जबरजस्ती अनुमोदन गराउने र नेतृत्व पुनर्गठनको माग गर्ने उपमहासचिव योगेश भट्टराई र कर्ण थापा जस्ता विद्रोही नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने डर देखाएपछि रुष्ट बनेका पोखरेल र ओलीबीच गुण्डुमा तीन घण्टा भन्दा लामो गरम संवाद भयो। महासचिव पोखरेलले ओलीलाई सिधै थर्काउँदै चेतावनी दिए, यदि आज पनि हिजोको जस्तै एक्लै हावी हुन खोज्नुभयो भने स्थिति अप्रिय हुन सक्छ र त्यसको जिम्मेवार तपाईँ स्वयं हुनुपर्नेछ। आजको बैठक हिजोको जसरी चलाउन खोजे अवस्था सोचे भन्दा फरक हुनेछ, उनको यो चेतावनी थियो। त्यस्तै ललितपुरको भनी मण्डलमा शुरू भएको बैठकमा स्थापित विधि र परम्परा लत्याउँदै महासचिवलाई कार्यक्रम चलाउन नदिई ओली आफै हावी भएपछि बैठक हलभित्रै अभूतपूर्व भनाभन र चर्काचर्की समेत भयो। वरिष्ठ नेता कृष्ण गोपाल श्रेष्ठले आसनबाट उठेर आपत्ति जनाउँदा ओलीले तपाईँ बस्नुहोस् अहिले बोल्न मिल्दैन भन्दै मुख थुन्न खोजेपछि आक्रोशित बनेका श्रेष्ठले ओलीको विरोध गर्दै तपाईँ मलाई रोक्ने को हो, यो पार्टीमा मेरो पनि उत्तिकै योगदान भनेपछि चर्काचर्की झन ठूलो आवाजमा परिणत भएको थियो। बैठकमा ओली उपमहासचिव योगेश भट्टराईमाथि झन आक्रामक रूपमा खनिएका छन्। मीडियामा गएर नेतृत्व परिवर्तनको वकालत गरेको भन्दै ओलीले भट्टराईमाथि पार्टीको जग हसाई गरेको र विपक्षीको मनोबल उठाएको समेत कडा आरोप लगाए। ओलीले बैठकमै आक्रोश पोख्दै भनेका छन् मीडियामा गएर खुलेआम अध्यक्ष हटाउनु पर्छ भन्दै विपक्षीलाई खुसी बनाउने यस प्रकारका क्रियाकलाप हुन सक्दैनन्। बैठक स्थलमा मोबाइल फोन र भिडियो रेकर्डिङमा पुनः प्रतिबन्ध लगाएर र सदस्यहरूलाई बोल्न जम्मा तीन मिनटको समय दिएर ओलीले बैठक त कब्जा गरे, तर बाहिर आम जनता र नयाँ पुस्तामा एमालेप्रति तीव्र वितृष्णा पैदा भइरहेको छ। विश्लेषकहरूका अनुसार ओलीको यो हट शैली र कुर्सी बचाउने खेलले एमालेलाई दिन प्रतिदिन कमजोर बनाउँदै लगेको छ, जसको सिधा फाइदा रासुपा जस्ता नयाँ शक्तिहरूले उठाइरहेका पनि छन्। तर प्रश्न उठ्छ, कुर्सी जोगाउन गरिएको यो हदसम्मको पेलाई र महासचिवको यो कडा चेतावनी पछि यो आन्तरिक महाविस्फोटले कस्तो अनिष्ट निम्त्याउने हो? त्यो भने बिस्तारै छताछुल्ल हुँदै जानेछ।

0: एकमात्र डीटीएच सेवा डिस्क हो
1: देशो खुशीको कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब जनता जान्न चाहन्छन् आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ नेकपा एमालेका पोलिट ब्युरो सदस्य ठाकुर गैरे।
3: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन्का साथमा
5: ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
6: पीस होम इन्टरनेट
7: 118 जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखे।
8: यत्रो धेरैजनाले बोल्नु भ्याउनु भयो?
7: 118
8: अनि बोलेका मध्ये अधिकांशको धारणा जोड के कुरामा थियो?
7: रिफर्म गरेर जानु पर्यो, पार्टी एकताबद्ध हुनु पर्यो, अनि चाहिँ जनस्तरबाट आएका चाहिँ सुझावहरूलाई सम्बोधन गर्नु पर्यो भन्ने कुरामै सबैको जोड
8: रह्यो। त्यसैले त यो पुनर्गठनको त शब्द पनि लिन पाइँदैन भन्ने आशय व्यक्त गर्नुभएको थियो। तपाईँहरू कसरी आँट गर्नुभयो त्यो पुनर्गठनको कुरा गर्न?
7: त्यो त उहाँकै अध्यक्षतामा बसेको बैठकले समीक्षा र पुनर्गठन सम्बन्धी कार्यदल त्यही शीर्षकमा कार्यदल बनाएको थियो, त्यसभरि त्यसले छलफल गरेका थियो र त्यो छलफलबाट आएको प्रतिवेदन चाहिँ केन्द्रीय कमिटिमा छलफल हुनुपर्छ भन्ने कुरा चाहिँ सबैले उठाउनु भएको।
8: अब आज अध्यक्षले केही सम्बोधन त्यस्तो त गर्नु भएन, त्यसमा जवाफ दिने
7: छैन,
8: बोलेर सकिसकेपछि बल्ल जवाफ दिने हुन्छ। अनि आज उपमहासचिव योगेश भट्टराईलाई बोल्न दिएन भन्ने खालको चर्चा समाचारहरू पनि आइरहेको छ नि, के हो खास त्यो भएको कुरा?
7: अनि त्यहाँ उहाँ लगायत अरू धेरैले पनि बोल्न खोजिराख्नु भएको कुरा त हामीले देखिरहेको छौँ। अब त्यहाँ चाहिँ उहाँहरूले फेरि भोलि बोल्नु होला नि त,
8: भनेको पछि बोल्नु होला भनेर रोकिया हो कि हो?
7: खै त्यो चाहिँ थाहा भएन।
8: अनि तपाईँले पनि अध्यक्षलाई एकदमै चुनौतीपूर्ण तरिकाले चाहिँ आफ्नो कुरा राख्नु भयो, के कुरा राख्नु भयो?
7: मैले राखेको कुरा त अब चाहिँ मैले भन्न मिलेन।
8: अब यो कहिलेसम्म चल्छ मिटिङ?
7: यो पर्सिसम्म चल्छ।
8: पुनर्गठनको लाइनमा जाने सम्भावना कति देख्नुहुन्छ तपाईँले अहिलेसम्म मान्छेहरूको बोलीको त्यहाँ सुन्दा?
7: अहिले यो विषय त सबैको कुरा सुनिसकेपछि सबैका धारणाहरूलाई चाहिँ सम्बोधन गरेर प्रतिवेदनलाई समृद्ध बनाएर पास गर्ने प्रक्रियामा जान्छ।
8: अब त एउटाले लेखेको प्रतिवेदन एउटा तिमीले लेखेको नमानेर फेरि अर्कोलाई दिने अर्कोलाई दिने अर्कोलाई दिने गरेको अध्यक्षले तपाईँहरूले बोलेकै आधारमा निर्णय परिवर्तन गर्नु होला त?
7: होइन, यो त केन्द्रीय कमिटिमा छलफल भइरहेको छ, केन्द्रीय कमिटिको छलफल नै मुख्य कुरा हो, अरू कुरामा जानु परेन।
3: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
6: पीस होम इन्टरनेट।
4: अवस्त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

98 57 969 79 अनुरोधक बारगंगा नगर पालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: छ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
1: बाढी प्रभावितका लागि नयाँ बस्ती बसाउने छलफलमा सरकार कहिलेदेखि शुरू होला काम?
2: जग्गा आइडेन्टिफाई भइसकेपछि डेढ वर्षदेखि दुई वर्षभित्रमा अब सक्यो त हामी एक वर्षभित्रमै कार्मिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन शुरू गर्ने भन्ने छ।
1: र जापानमा समुद्री आँधीका कारण 19 लाख मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। आपराधिक गिरोह विरूद्ध चलाइएको व्यापक अन्तर्महादेशीय कार्यवाहीमा झण्डै 500 जना पक्राउ परेका छन्। कार्यवाहीको समन्वय गरिरहेको बेल्जियन प्रहरीले ल्याटिन अमेरिकी क्षेत्रबाट लागु औषध, बन्दुक र गोली गट्ठा समेत बरामद गरिएको जनाएको छ। सबैभन्दा धेरै मानिसहरू कोस्टारिकाबाट पक्राउ परेका छन्। त्यहाँको प्रहरीले ठूलो परिमाणमा लागु औषध युरोप पठाएको आरोपमा एउटा गिरोहलाई निशाना बनाएको थियो। उक्त गिरोहलाई न्यायिक निकाय र सुरक्षा संगठनका वरिष्ठ अधिकारीहरूले संरक्षण दिएको आरोप छ। प्रहरीले रिपब्लिक अफ आयरल्याण्डमा पहिलो पटक फेला पारेको भनिएको कोकिन प्रशोधन गर्ने प्रयोगशाला पनि नष्ट गरेको छ। यो अभियानमा 30 देशका सुरक्षा निकाय परिचालित भएका थिए। जापानको पूर्वी तट हुँदै पार भइरहेको एउटा शक्तिशाली समुद्री आँधीले भीषण वर्षा गराइरहेको छ। बीबीसी संवाददाता कुरुमी मोरी भन्छन्, टोकियो सहित 5 वटा प्रशासनिक क्षेत्रबाट 16 लाख मानिसहरूलाई आफ्नो घर छोडेर विद्यालयहरूमा स्थापना गरिएका सुरक्षित केन्द्रहरूमा सर्न भनिएको छ। हजारौं मानिसहरू बिजुलीबाट वञ्चित भएको विवरण आएका छन्। बीबीसी संवाददाता कुरुमी मोरीको भनाई, प्रशासनले केही स्थानमा पहिरोको चेतावनी पनि जारी गरेको छ। शनिबार यता 300 मिलिमिटर वर्षा गराएको समुद्री आँधीले हजारौं मानिसहरूलाई बिजुलीबाट वञ्चित गराएको छ। सैन्य उडानहरू रद्द भएका छन् र केही रेल सेवा पनि स्थगित भएका छन्। एसियाली खेलकुदका केही खेलहरू पनि पछि सारिएका वा रद्द गरिएका छन्। जर्मनीको सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टीका उच्च नेताहरू क्षेत्रीय निर्वाचनको परिणाम समीक्षाका लागि बर्लिनमा भेला भएका छन्। उक्त निर्वाचनको परिणामलाई चान्सलर फ्रेडरिक मेर्ट्सले एकदमै खराब भनेका थिए। 5% थ्रेसहोल्ड कटाउन नसकेका कारण पहिलो पटक सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टी क्षेत्रीय संसदमा प्रतिनिधित्व गर्नबाट चुकेको थियो। बर्लिनमा भएको अर्को निर्वाचनमा पनि यो पार्टी उग्र वामपन्थी दलसँग पराजित भएको थियो। दुवै निर्वाचनमा वामपन्थी एएफडी पार्टीले राम्रो नतिजा ल्याएको छ। क्रेमलिनको कड़ा नियन्त्रणबीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले अहिलेसम्मकै धेरै सीटमा जीत हासिल गरेको छ। अन्तिम परिणाम घोषणा हुन बाँकी नै रहे पनि पुटिनको युनाइटेड रसिया पार्टीले अरू पार्टीको सहयोग बिनै संविधान संशोधन गर्न पुग्ने बहुमत ल्याउने देखिएको छ। युक्रेनसँगको युद्धको विपक्षमा रहेका दलहरूलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण यो परिणाम अपेक्षित ठानिएको थियो। र थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाई माग गर्दै प्रदर्शनको तयारी भइरहँदा त्यहाँको प्रहरीले खानका थप आफन्तहरूलाई पक्राउ गरेको छ। हिरासतमा लिइएकाहरूमा खानका 2 जना बहिनीहरू उज्मा र नुरिन पनि छन्। यसअघि दिदी अलीमा आइतबार पक्राउ परेकी थिइन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री खान 3 वर्षदेखि थुनामा छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। विद्युत महसुलमा चालू आर्थिक वर्षदेखि लागू गरिएको मूल्य अभिवृद्धि कर अर्थात भ्याट हटाउने तयारी अघि बढ़ने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वार्ले बीच भ्याट फिर्ता सम्बन्धी प्रक्रिया अघि बढ़ाउने सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। सरकारले गत साउनदेखि बिजुलीमा भ्याट लिन थालेको थियो। एक रिपोर्ट। घरायसी ग्राहकका लागि 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्दा 5% भ्याट लगाउने व्यवस्था लागू भएको 2 महिनामै हटाउने तयारी भएको हो। यद्यपि 2 मन्त्रीबीच सहमति भए पनि सरकारले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताए।
0: त्यसलाई चाहिँ अब अलिकति ब्रिफिङ गर्नुपर्छ कि भन्ने हिसाबले हाम्रै मन्त्रीज्यूको पहलमा चाहिँ अर्थमन्त्रीज्यूसँगको प्रिन्सिपल्ली चाहिँ यसलाई अब फिर्ता लिने भन्ने हिसाबले अगाडि बढ़ाएको छ। निर्णय चाहिँ अब नेपाल सरकारले निर्णय गरेपछि मात्रै कार्यान्वयनमा जान्छ। अहिले चाहिँ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपल्ली एग्री गरेको विषय बुझिन्छ।
1: आगामी मन्त्री परिषद बैठकबाट भ्याट हटाउने बारे निर्णय हुन सक्ने र त्यसपछि मात्रै प्रक्रिया अघि बढ्ने प्रवक्ता साक्यले बताए। यसअघि उपभोक्ताले तिरिसकेको भ्याट समायोजन हुने वा नहुने भन्ने बारे भने टुङ्गो लागि नसकेको उनको भनाइ छ।
0: निर्णय कसरी हुन्छ? साउनदेखि नै नलाग्ने भन्यो भने चाहिँ पछिल्लो बिलिङमा त्यसको हिसाब समायोजन हुन्छ। अब निर्णय मितिदेखि मात्रै नलाग्ने भन्यो भने चाहिँ जुन बेलादेखि निर्णय हुन्छ त्यो बेला पछि मात्रै लाग्दैन।
1: दुई मन्त्री बीच भएको भनिएको सहमतिको कतिपय उपभोक्ता अभियान कर्मीहरूले स्वागत गरेका छन्। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु प्रसाद तिमल सिन्हाले विद्युत सेवामा भ्याट लगाउने निर्णय शुरूदेखि नै उपयुक्त नभएको बताए।
4: उपभोगमा नै बाधा पुर्याउने जो काम भइरहेको छ यो त राम्रो कुरा नै थिएन र यसलाई चाँडोभन्दा चाँडो फिर्ता लिएर कम्तीमा पनि 100 युनिटसम्म चाहिँ उपभोक्तालाई एउटा सहुलियत दरमा चाहिँ उपलब्ध गराउन सकियो भने उसको न्यूनतम आधारभूत आवश्यकता पूरा हुन्थ्यो।
1: सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट मार्फत विद्युत सेवामा भ्याट लगाउने निर्णय गरेको थियो। अब अर्को विषय, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा पुरानै ठाउँमा पुनः बस्ती बसाउने सरकारको योजना नरहेको बताएका छन्। उनका अनुसार बाढ़ी प्रभावितहरूका लागि आधारभूत सुविधा सहितको नयाँ नगर विकास गरिनेछ। प्रभावित बस्ती नजिकै निजी जग्गा खरिद गरेरै भए पनि सुविधा सम्पन्न नगर विकास गर्ने गरी काम अघि बढ़ाइएको मन्त्री लम्सालले जानकारी दिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा उनले भूकम्प पछिको पुनर्निर्माण भन्दा बाढ़ी पछिको पुनर्निर्माण फरक ढंगले अघि बढ़ाइने बताएका हुन्। यसै सन्दर्भमा हामीले पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई टेलिफोन सम्पर्क गरी बाढ़ी प्रभावितका लागि नयाँ बस्ती निर्माणबारे भइरहेको छलफलका सम्बन्धमा थप जिज्ञासा राखेका छौं।
2: भूकम्पमा चाहिँ संरचनाहरू हल्लिने भत्किने बिग्रिने अनि क्याजुअल्टी अब जनधनको क्षति हुन्छ, बढी विशेष गरेर मान्छेको क्याजुअल्टी चाहिँ बढी समस्या हो होइन। यसमा चाहिँ बाढी जहाँ आयो नि त्यो बाढी आएको ठाउँ चाहिँ अब प्रयोग गर्न सक्ने, सामान्यतया अब फेरि चाहिँ त्यही बस्ती बसाएर बस्दै बस्न सक्ने सम्भावना हुँदैन, त्यो चाहिँ एकदमै रिस्की हुन्छ होइन। अबको हाम्रो बस्तीहरूको रिलोकेसन चाहिँ यस्तो खालको डिभास्टेटिङ फ्लडले पनि नछुने ठाउँमा पूर्वाधार विकास गरेर बस्ती बसाउने भन्ने हो, एकचोटि बस्ती बसाउने भन्ने सेन्समा मन्त्रीज्यूले भन्नुभएको हो।
1: यो नयाँ सहर बसाउने भन्ने विषयमा निर्णय गरिसक्नु भएको कि त्यो छलफलकै क्रममा?
2: अब नयाँ भनौ न, जुन चाहिँ जो बस्तीबाट विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पूर्वाधार सहितको नयाँ एरिया जस्तो भनौँ न विदुर अथवा चाहिँ तल चाहिँ त्रिशुली बजार एरियामा जुन चाहिँ नोक्सानी भयो त्यो अब त्रिशुली बजार एरियामै त बस्न सक्ने सम्भावना छैन, त्यसलाई अर्को सुरक्षित ठाउँमा सारेर सुविधायुक्त बस्ती चाहिँ सहरै भनौँ सानोतिनो सहरैको अवधारणा निर्माण गर्ने भन्ने हो।
1: त्यही त अब टिमुरे स्याफ्रू त्रिशुलीसम्मै बाढीको असर छ, यो सरकारले चाहिँ खास गरी कुन स्थानलाई लक्षित गरेर नयाँ अवधारणामा प्रवेश गर्न खोजेको भन्ने प्रश्न।
2: अब यो चाहिँ जस्तो सुरक्षित ठाउँ आइडेन्टिफाई गर्नको लागि हाम्रो भूमि व्यवस्था मन्त्रालयको सहसचिवको संयोजकत्वमा हाम्रो मन्त्रालयको पनि प्रतिनिधि भएको एउटा टोलले काम गरिरहेको छ, उहाँहरूले अब यो सुरक्षित विशेष गरेर बाढी पहिरोको कारणले पनि भोलि चाहिँ नोक्सानी नहुने खालको ठाउँहरू छनौट गरेर अनि सरकारलाई रिकमेन्ड गर्नुहुन्छ, त्यस्तो ठाउँहरूमा चाहिँ व्यवस्थित बस्ती बसाउने हुन्छ। जुन हाम्रो टोली गएछ उहाँहरूले स्थानीय तह स्थानीय प्रशासनसँग छलफल गरेर नै ती ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर सरकारलाई रिकमेन्ड गर्नुहुन्छ।
1: सञ्जीवजी, अब यो चाहिँ दीर्घकालीन पुनर्स्थापनाको कुरा भयो, अब तत्काल पुनर्स्थापनाको पनि त कतिपय कुराहरू छन्, खास गरी सड़कका कुराहरू छन्। यो टिमुरे हुँदै त्यो नाकासम्म पुग्ने सड़कका सन्दर्भमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ? अब
2: अहिले विशेष गरेर भनौँ न हाम्रो गल्छीदेखि च्याप्रुबेसी हुँदै हाम्रो रसवागढीसम्मको 86 किलोमिटर सड़क हो होइन, त्यसमध्ये अब हाम्रो विदुरसम्म रिस्टोर भयो सड़क होइन, अब बेत्रावतीसम्म चाहिँ हामीले अहिले सड़क चाहिँ रिस्टोर गर्नको लागि काम गरिरहेको बेत्रावतीमा पुल बनाउनु पर्ने हुन्छ, त्यसपछि हामी बेत्रावतीमा पुल बन्यो भने मरललेस हामी धुम्चेसम्म चाहिँ जान सकिन्छ, हाम्रो हाइवे नै छ पाचाङ लामो राजमार्ग, त्यसपछि त्यहाँबाट तल हाम्रो स्याफ्रुबेसीसम्म जान सकिन्छ, अनि स्याफ्रुबेसीमा हामीले 100 मिटर जतिको बेली ब्रिज हाल्नुपर्ने हुन्छ, त्यसको लागि पनि हाम्रो टिमले काम गरिरहेको छ। त्यहाँ चाहिँ बेली ब्रिज हालिसकेपछि अनि बाँकी 18 किलोमिटर सडक हुन्छ जुन चाहिँ स्याफ्रुबेसीबाट रसुवागढीसम्म, तत्कालको रिस्टोर भनेको अब पुरानै सडक अथवा त्यसमा पनि केही ठाउँहरूमा नयाँ आयो भने नयाँ चाहिँ ट्र्याक खनेर चाहिँ बनाउने भन्ने छ र यातायात सञ्चालन गर्ने भन्ने छ, तर दीर्घकालीन हिसाबले अब यो फ्लड प्लेन जुन बाढी आयो त्योभन्दा माथि माथिल्लो लेभलमा चाहिँ बाटो बनाउनु पर्छ, पुलहरू पनि अब सम्भवतः अग्ला पुलहरू बनाउनु पर्छ भन्ने चाहिँ अब अहिले छलफलकै क्रममा छ। त्यसको लागि चाहिँ यो 40 किलोमिटर विशेष गरेर बेत्रावतीबाट रसुवागढीसम्मको लागि चाहिँ हामी पहिला फिजिबिलिटी अध्ययन गर्छौँ अनि त्यसपछि त्यसलाई चाहिँ फिजिबल एलाइनमेन्टलाई चाहिँ हामी निर्माण गर्छौँ।
1: अब यो भोटेकोशी त्रिशुली करिडोरका जति पनि बासिन्दाहरू हुनुहुन्छ बाढीबाट प्रभावित भएका, खास गरी पुनर्वास र सड़क पहुँचका सन्दर्भमा धेरैको चासो देखिन्छ, त्यस विषयमा सरकारलाई यसै गर्ने हो भनेर ठोस निष्कर्षमा पुग्न चाहिँ कति जति समय लाग्छ?
2: पुनर्वासको विषयमा अहिलेको तत्कालको पुनर्वास चाहिँ सरकारले दुईटा विकल्प अगाडि सारेको छ। एउटा चाहिँ 15,000 रुपियाँ भाडाको विषय होइन, भाडा दिएपछि उहाँहरूले आफै पनि अब सुरक्षित ठाउँमा चाहिँ बस्न सक्नुहुन्छ होइन, र अर्को चाहिँ सरकारले बनाइदिएको अस्थायी आवासमा बस्ने, यी दुईटै आवासमा चाहिँ उहाँहरूले रोजेकोलाई सरकारले प्रायोरिटी दिन्छ। दीर्घकालीन पुनर्वासको हकमा चाहिँ सरकारले त्यसलाई जग्गा आइडेन्टिफाई भइसकेपछि यी ठाउँमा चाहिँ यस्तो प्रकारको बस्ती बसाउने भनेर स्वीकृत भएपछि त्यसमा हामी काम अगाडि बढाउँछौँ। त्यो सम्भवतः 1.5 वर्षदेखि 2 वर्षभित्रमा अरू सक्यो त हामी 1 वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन चाहिँ सुरु गर्ने भन्ने छ। बाटोको कनेक्टिभिटीको विषयमा चाहिँ अहिले तत्काल हामीले अब पक्की पुलहरू पक्की संरचनाहरू अलिकति डिजाइन गर्न टाइम लाग्छ। अब अहिले हामीले चाहिँ टेम्पोरेरी संरचना अथवा टेम्पोरेरी बाटो ट्र्याकै खोल्ने हो। अब अलिकति हामीलाई चाहिँ पानी पनि घटेपछि अलि सहज भएपछि अनि 2 वर्षभित्रमा चाहिँ सबै रिस्टोरेसन गर्ने गरी हामी अगाडि बढाउँछौँ। त्यसै गरी अरू साना संरचना पनि छन् जस्तो खानेपानीको संरचनाहरू, ती 1 वर्षभित्र चाहिँ हामीले सबै रिस्टोर गरिसक्छौँ।
1: पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल। पुनः बाढीकै प्रसंग। विनाशकारी बाढीका कारण विस्थापित भएकाहरूले सरकारले बनाएको अस्थायी शिविरमा बिजुली बत्ती लगायतका आधारभूत सुविधाको समस्या भोगिरहेको बताएका छन्। त्यसै गरी खानेपानी, शौचालय लगायतका आवश्यक सेवाको समेत अभाव रहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: विनाशकारी भूकम्पले आफ्नो थाप्थलो छाडेर उत्तर गयाको खाल्टेमा विस्थापित जीवन बिताइरहेका आफूहरूलाई विनाशकारी बाढीले पनि विस्थापित बनाएको दावा मिमर तामाङले बताए। उनका अनुसार अहिले बस्दै आएको स्थानमा बत्ती, खानेपानी, शौचालय लगायतको अभाव छ।
6: हामीलाई यो बत्तीको समस्याले गर्दा तपाईँको मोबाइल चार्ज गर्न नपाएपछि न्युजहरू होइन फेसबुक मार्फत पाउनुपर्ने जानकारीहरू पर्याप्त रूपमा चाहिँ हामीले पाइरहेको छैन, कसैको मोबाइल स्विच अफ भइरहेको हुन्छ।
5: अस्थायी शिविरमा बस्दै आएका अनिसा तामाङ भन्छन्,
7: आफ्नै घर छैन, सबै बगा छ, अनि जसो तसो यहाँ बस्नु पर्यो, जाउँ भने कहाँ जाने, बत्ती छैन, फ्यान छैन, ट्रेनमा नि पानी धेरै आयो भने सबै भिज्छ, बच्चाहरूको नि पढाइ बिग्रिरहेछ।
5: अर्का विस्थापित आसमान तामाङ भन्छन्, आफूसँग भएको एक सरो कपडामा ज्यान जोगाउन सफल भयो। कपडा र अन्य सामानहरू राहत पाइरहेको बताउँदै अस्थायी केन्द्रमा रहेका समस्याहरू बारे उनले यसरी व्यक्त गरे।
8: लाइन छैन, पंखा त पायो, मोबाइल चार्ज गर्न नि गाह्रै भइरहेछ, लाइन आइदियो भने चाहिँ पंखाको सहाराले पनि बस्न सकिन्छ कि भन्ने एउटा, ट्रेनमा चाहिँ पानी छिर्दो रहेछ अनि त्यसपछि नि घाम लाग्यो नि गर्मी हुने बस्न नसक्ने।
5: आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिटै नीति तयार गरेर व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जापानमा समुद्री आँधीको जोखिमका कारण 19,00,000 मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। समुद्री आँधी जमीनमा नबज्रिए पनि त्यसले भीषण वर्षा गराउन सक्ने ठानिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: तुजुआन नाम दिएको समुद्री आँधीका कारण 50,000 भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको टोकियोको विद्युत कम्पनीले जनाएको छ। बिजुली बन्द हुँदा सिबा प्रशासनिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। पछिल्लो 24 घण्टा 8 स्थानमा अहिलेसम्मकै धेरै वर्षा भएको जापानको मौसम निकायले जनाएको छ। आज मात्रै जापानमा 384 उडान रद्द गरिएका छन्। आधीले निम्त्याएको संकटका कारण जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिकाको भ्रमण पछि सारेकी छन्। जापानको यस क्षेत्रमा एकै वर्षभित्र आएको यो 25औं समुद्री आँधी हो। प्रशान्त महासागरमा यस वर्ष विकसित भएको एल निनोका कारण अहिलेको समुद्री आँधी थप शक्तिशाली भएको ठानिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
10: यति बेला रातिको 9 बज्यो।
11: होइन ए दाई, कता हो लखर लखर बाइक दोहोऱ्याउँदै?
12: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
11: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
13: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
14: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
11: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
13: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
11: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगंगा एक बैरिया, कपिल वस्तु।
14: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
15: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाणगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बाणगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाणगंगा नगरपालिका पशु सेवा शाखा, बाणगंगा, कपिलवस्तु।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहबको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071531641 र 535641।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बाढगंगा दुई पिपरा कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा दुई पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
7: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
8: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
7: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
8: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना दिउँला भयो त।
9: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर चौरीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर चौरीहवा रोड कृषि विकास बैंकको अगाडि।
10: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
11: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
12: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
13: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाढगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
12: चौबिसै घण्टा सेवा उपलब्ध छ
13: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट
12: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200

0: त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणेश।

0: चांदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाई को रोजाई को पहिलो गंतव्य बनेको छ लुम्बिनी खाती सुन चांदी पसल।
1: पुराना सुन चाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल बारङ्गा चार जितपुर कपिल वस्तु
1: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 98570131569 अर्जुन खाती सम्पर्क नम्बर 98570178477

0: अब सुन्नुहोस् श्री स्टीव रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बारगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: स्मार्ट मान्छे स्मार्ट तरिका, प्रभु बैंकको मोबाइल ब्याङ्क।
6: विश्वास र गुणस्तरको अर्को नाम न्यू लक्ष्मी ज्वेलर्स, अल्डरसर्ट, यूके।
7: शिवम असली ओपीसी सिमेन्ट सिन्स 2003।
8: म्यासाच्युसेट, न्यू ह्याम्सर र रोड आइल्यान्ड वरिपरि घर किनबेच गर्नु परेमा ओनेस्ट रियल इस्टेट।
9: श्रीकृत जडीबुटी आयुर्वेदिक हेयर ऑयल, सप्तरी अम्बिकाबा पुरानो मानेश्वर।
8: अब दुबईमा मोबाइल किन्नुहोस्, दुबई र नेपालमा वारेन्टी पाउनुहोस्। इजी मोबाइल बजार, मीना बजार, नेपाली गल्ली, बरदुबई, UAE।
10: त्यत्रो त्यत्रो डिग्री पास गरेर दाई चाहिँ नै गायक बन्छु भन्दै हिँड्नु भएको छ, भाइ चाहिँ चिया पसल गरेर बसेको छ, लाजै मर्दो। अझ कुनै दिन करोडपति बन्छु रे, होइन 20 रुपियाँको चिया बेचेर करोडपति बनिन्छ। छोरा दिनदिनै बढ्दैछ, केही सोच्नु पर्दैन।
11: मैले सोचिसकेको छु सानो, यो त सुरुवात मात्रै हो, मलाई केही समय देऊ, मेरो यही देशमा केही गर्ने सपना छ।
10: सपना मात्रै देखेर हुन्छ? देशमा केही गर्ने जस्तो वातावरण हुनु परेन।
11: सबैले यही सोचेर हिँडेपछि देश कसरी बन्छ? वातावरण त आफैले बनाउने हो सानो।
10: ल ल तिमी वातावरण बनाएर बस, म त यहाँ उजाडमा बस्न सक्दिन। जुन दिन तिम्रो वातावरणमा हरियाली हुन्छ नि, त्यो दिन लिन आउनु। गए म
11: सानो सानो सानो
12: ए नरेमुला, त्यति एउटी गीतले छोड्दै मरुन्छ? अझै कति चोट सहनु छ जीवनमा?
13: जीवनमा सबै चोट सहन सकिने रहेछ कि यो मायाको चोट सहनै नसकिने रहेछ। जब एक पटक कटक्क मुटु खान्छ भइगयो
14: नरै न त
13: रुन्छु रुदा मन हल्का हुन्छ को छ र माया नलाको चुखो को छ र मायामा नरोको सबै रुन्छन्
14: अनि यस्तो पब्लिकमा रुने हो त
13: अनि कहाँमा रुने त रुने ठाउँ चाहिएन कतै रुने ठाउँ भेटिए पनि गएर छाती पिटी पिटी रुन्थे

चलाउने माया संसारे जलाउने माया संसारे हसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातमा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको गाडी चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

जो उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो

ड्राइवर होशिया यात्री डॉक्टर होशिया रोगी राजा होशिया छात्र मुटु उनैको कलेजो उनैको हिरायो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ।

0: केटी जस्तो छ त
1: होइन केटै हो
2: होइन केटी नै हो
0: म्याम यो त केटा मान्छे मात्र रुने ठाउँ हो तपाईँ कहाँ आउनु भएको केटी मान्छे
3: अनि खै त हाम्रो रुने ठाउँ केटी मान्छेको चाहिँ मनै हुँदैन साह्रै सबका सब केटा मान्छेहरू ढोके बाँच्छन् अनि हाम्रो पनि त खान्छ नि

0: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम संचालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम संचालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
0: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।
2: ओहो तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
3: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
2: सकिनै लाग्यो आमा लिपपोत गरेर।
3: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
2: हुन्छ आमा। ओहो हेर, यहाँ पर्खालमा त दुलो पो रहेछ। माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
3: हो,
2: पुरिदिनु पर्यो।
4: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
3: लौ न, खै खै कहाँ टोक्यो छोरी?
4: यहाँ दाहिने हातमा टोक्यो आमा।
3: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
5: के भयो काकी?
3: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
5: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है। बरु काकी मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
3: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
5: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुले पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
3: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
5: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
3: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
5: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
3: बुझे बाबु।
5: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
3: हुन्छ हुन्छ बाबु।
5: डाटा अन गरेर हेर्नु पर्यो। ल, www.nakepitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्वप्रथम सको उपचार गरिदो रहेछ। हो त्यही लाउनु पर्यो मुस्कानलाई।
3: राकेश बाबु पुरो साइकल लिएर रामेश आइसक्यो।
5: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त। चाँडो भन्दा चाँडो सर्वध्वंस उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
6: याद राख्नुहोस्, सर्पले रस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
7: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी छानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: एतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज, रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निद्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हुन्। एतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोस, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपना।

0: आज विक्रम सम्वत 2083 साल असोज 7 गते बुधबार भाद्र शुक्ल द्वादशी 23 सेप्टेम्बर सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: साइडलाइन कूटनीतिमा चुक्दै नेपाल, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा, नयाँलाई ल्याउन पुरानै व्यवस्था बिउताइँदै, बाढ़ी पीड़ितलाई नयाँ शहरमा सार्ने तयारी, एमाले बैठकमा अधिकांशले राखे नेतृत्व परिवर्तनको माग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको शुभ समाचार।
0: विभिन्न प्रकृतिका व्यावसायिक सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। रोजगारीका लागि बाहिर नै पर्ने बाध्यात्मक परिस्थितिका बीच पनि कतिपयले विदेशमा माग रहेका सेवा उपलब्ध गराएर नेपालमै रहेर विदेशी मुद्रा भित्राइरहेका हुन्। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै नेपालीले विभिन्न 5 प्रकृतिका सेवा बेचेर 6 अर्ब 81 करोड़ 64 लाख आमदानी गरेका छन्। नेपालीले खास गरी अनुसन्धान र विकास, व्यावसायिक र व्यवस्थापन परामर्श लगायतका सेवा बिक्री गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। यसबाहेक प्राविधिक, व्यापार सम्बन्धी र अन्य व्यवसाय सेवा, श्रव्य दृश्यसँग सम्बन्धित सेवा, अन्य व्यक्तिगत, सांस्कृतिक र मनोरञ्जनात्मक सेवा बिक्री गरी नेपालीको आमदानी मध्यम देखिन्छ। साउनमा सबैभन्दा धेरै व्यावसायिक र व्यवस्थापन परामर्श सेवा प्रदान गरेर नेपालीले 3 अर्ब 18 करोड़ रूपियाँ आमदानी गरेका छन्। त्यसपछि प्राविधिक, व्यापारसँग सम्बन्धित र अन्य व्यवसाय सेवा बिक्री मार्फत 2 अर्ब 36 करोड़ रूपियाँ आमदानी भएको तथ्याङ्कले देखाएको छ। उल्लेखित सेवा उपलब्ध गराएर गत वर्ष साउनमा नेपालीले 5 अर्ब 70 करोड़ रूपियाँ बराबरको विदेशी मुद्रा भित्रिआएका थिए। यस वर्ष साउनमा थप 1 अर्ब 11 करोड़ रूपियाँ बढ़ी आमदानी गरेको तथ्याङ्कले देखाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्क। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै भाइ।
4: सबैको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टमा राष्ट्रसंघको 81 औं महासभा, साइडलाइन कूटनीतिमा चुक्दै नेपाल शीर्षकमा खबर छापिएको छ। विश्वका ठूला सम्मेलन र महासभाहरूमा औपचारिक भाषण र फोटो सेशनमा सबैको ध्यान केन्द्रित भए पनि विश्वव्यापी कूटनीतिको वास्तविक गति भने मूल सभाभन्दा बाहिर अर्थात साइडलाइन भेटवार्ताहरूमा तय हुने गर्दछ। बहुपक्षीय मञ्चहरूमा औपचारिक प्रतिबद्धताहरू जनाइए पनि संवेदनशील राष्ट्रिय हित, द्विपक्षीय तनाव र रणनीतिक मुद्दाहरू सल्टाउन साइडलाइन कूटनीति अर्थात अनौपचारिक भेटवार्ता नै प्रभावकारी माध्यम मानिन्छ। कूटनीतिक विश्लेषकहरूका अनुसार G7 वा संयुक्त राष्ट्रसंघ महासभा जस्ता ठूला मञ्चहरू औपचारिक घोषणा पत्र जारी गर्ने माध्यम मात्र हुन्। वास्तविक कूटनीतिमा कसले कोसँग भेट्यो वा कसलाई भेट्न अस्वीकार गर्यो भन्ने कुराले ठूलो अर्थ राख्छ। जस्तै G7 सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की एउटै कार्यक्रममा सहभागी भए पनि उनीहरूबीच कुनै अलग्गै द्विपक्षीय साइडलाइन भेटवार्ता भएन। यसको विपरीत अमेरिकी टोलीले कतार, संयुक्त अरब इमिरेट्स, यूएई र इजिप्टका नेताहरूसँगको साइडलाइन छलफललाई प्राथमिकता दियो। यस्ता अनौपचारिक भेटवार्ताहरूले ब्युरोक्रेटिक रेड टेपलाई पन्छाएर सीधा व्यावहारिक र द्रुत सम्झौताहरू गर्न मद्दत पुर्याउँछ। भोटेकोशी बाढीपछि नेपालले भोगेको जलवायु तथा विपदको ठूलो क्षति र पुनर्निर्माणको एजेण्डा बोकेर प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन उडेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको छोटो भ्रमणका कारण महासभाको औपचारिक सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको पूर्व निर्धारित शिष्टाचार भेट बाहेक अन्य कुनै प्रमुखहरूसँग राष्ट्र प्रमुखहरूसँग कुनै द्विपक्षीय वा साइडलाइन वार्ता भने तय गरिएको छैन। अन्नपूर्ण पोस्टमा यो खबरसँगै अर्को खबर छापिएको छ, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा। शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दा विगतमा अभ्यास हुँदै आएको औपचारिक विदाईको तामझाम देखिएन। राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको गार्ड अफ अनरदेखि उच्च पदस्थ अधिकारीको लामबद्ध विदाईसम्मको परम्परा तोड्दै प्रधानमन्त्री सामान्य रूपमा अमेरिका उडे। सचिवदेखि मन्त्रीसम्म लाइन लागेर राष्ट्रपति प्रधानमन्त्रीको स्वागत र सम्मानमा उभिने गरेका थिए, तर प्रधानमन्त्री बालेन शाह कुनै औपचारिक स्वागत र सम्मान बिनै अमेरिका प्रस्थान गरेका छन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर, राष्ट्रसंघको 81औं महासभा साइडलाइन, कूटनीतिमा चुक्दै नेपाल शीर्षकको खबरसँगै प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा उपशीर्षकमा यी खबरहरू छापिएका हुन्।
0: अध्यादेशबाट हटाइए 1500 भन्दा बढ़ी पदाधिकारी, नयाँलाई ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा आजको मध्याह दैनिकमा मुख्य खबर छापिएको छ। सरकारले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक 2083 ल्याएको छ। यसको उद्देश्य सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 खारेज गरेका प्रावधान जगाउनु हो। यो अध्यादेश 2083 साल 19 गते जारी भएको थियो, जसले एकै पटक 1500 भन्दा बढ़ी सार्वजनिक पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। मंगलबार सोही अध्यादेशले खारेज गरेका व्यवस्था जगाउने गरी प्रधानमन्त्री बालेन्द्र शाहले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 ल्याएका हुन्। उनले विधेयकमा लेखेका छन्, अध्यादेश निष्क्रिय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साबिकको व्यवस्था पुनः कायम गर्न आवश्यक भएकाले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक भएको हो। यो कार्यकारी शक्तिको प्रयोगमाथिको प्रश्न हो, कानूनलाई राजनीतिक स्वार्थप्रतिको माध्यम बनाइएको उदाहरण पनि हो। अघिल्लो सरकारका पालामा नियुक्त भएका विभिन्न बोर्ड, संस्थान, प्राधिकरण र परिषदका 1500 भन्दा बढ़ी पदाधिकारीलाई एकैपटक पदमुक्त गर्न सरकारले अध्यादेशको सहारा लियो, तर नयाँ मान्छे नियुक्त गर्ने उद्देश्यले सरकारले तिनै पुराना कानूनी व्यवस्था जुटाउन खोजेको छ। अध्यादेशको उद्देश्य कानून सुधार नभएर पदमा रहेकालाई विस्थापित गर्ने उद्देश्य मात्रै राखेको देखिएको छ। यसले अध्यादेश ल्याउन सक्ने संवैधानिक अधिकारको दुरूपयोग भएको संविधानकै व्यवस्थाले देखाउँछ। आजको मध्याह दैनिकमा छापिएको छ, नयाँ ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा।
2: भोटेकोशी बाढीबाट 17,000 बालबालिका प्रभावित शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। भोटेकोशी बाढीबाट 15 महिनाका शिशुदेखि 18 वर्ष मुनिका करिब 17,000 बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदका अनुसार होल्डिङ सेन्टरहरूमा 1,233 जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या 40 घटेर 12 आएको छ। दोस्रो चरणको विस्तृत स्क्रिनिङका क्रममा 509 बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा 75 जना, नुवाकोटमा 214 र काठमाडौँमा 220 गरी कुल 134 जनाले अभिभावक गुमाएको पाइएको छ, जसमध्ये 18 जनाले आमा बुबा दुवै, 50 जनाले बुबा मात्र र 52 जनाले आमा मात्र गुमाएका छन्। अझै पनि लेखाजोखाको क्रममा रहेको परिषदको भनाई छ।
0: यस्तै प्रसंग आजको मध्याह दैनिकमा लेखिएको छ। बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी शीर्षकमा समाचार छ। सरकारले भदौ दश गते भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट पूर्ण क्षति भएका तथा उच्च जोखिममा रहेका बस्तीहरूलाई पुरानै स्थानमा पुनस्थापना नगर्ने भएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर नयाँ शहर तथा एकीकृत बस्ती विकास गर्ने योजना पनि अगाडि बढ़ाइएको हो। बाढ़ी गएको 27 दिनपछि सरकारले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक बसोबास नभएका प्रभावित परिवारको पुनस्थापनाका लागि 277 किता जग्गा पहिचान गरेको छ। यसैबीच बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। बंगालको खाड़ीको पूर्वी भूभाग अर्थात उत्तर अण्डमान सागर र आसपासमा विकसित भएको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण नेपालमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमप्रति सचेत रहन महाशाखाले आग्रह गरेको छ। विशेष गरी असोज 9 गतेदेखि 11 गतेसम्म बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव नेपालमा बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना रहेको मौसमविद मीन कुमार अर्यालले बताएका छन्। उनका अनुसार बुधबारदेखि नै मध्यम खालको वर्षा शुरू हुन सक्छ। मुख्य प्रभाव पार्ने वर्षाको विशेष मौसम बुलेटिन 9 देखि 11 गतेसम्मका लागि जारी गरिनेछ। अर्यालले भने, हालसम्म यो प्रणाली चक्रवातमा परिणत भइसकेको छैन, त्यसैले यसको नामकरण भएको छैन र न्यून चापीय क्षेत्रका रूपमा पनि अगाडि बढ़िरहेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली न्यून चापीय क्षेत्रबाट थप विकसित भई गहिरो मौसमी प्रणालीमा परिणत हुन सक्ने र दक्षिण ओडिसा उत्तर प्रान्तको तटीय क्षेत्र मार्फत पुग्न सक्ने प्रक्षेपण गरिएको छ। आजको मध्याह दैनिकमा खबर छापिएको छ। शुक्रबारदेखि भारी वर्षाको सम्भावना, बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी।
2: नागरिक दैनिकले बाढ़ी पुगेका ठाउँमा नयाँ घर नबन्ने शीर्षकमा यस्तै प्रकृतिको खबर छापेको छ। 1200 परिवारका लागि स्थायी घर बनाउनु पर्ने भन्दै खबरमा भनिएको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीको बहाव पुगेको क्षेत्रभित्र पक्की भवन तथा स्थायी आवास बनाउन नमिल्ने गरी प्रस्ताव तयार पारिएको छ। शहरी विकास तथा भवन निर्माण विभागले यस्तो प्रस्ताव तयार पारेको हो। त्यस दिन बाढ़ीको बहावले ठाउँ ठाउँमा विभिन्न तह पार गरेको थियो। बाढ़ीको उच्च तहका कारण ठूलो मानवीय र भौतिक क्षति भएको विज्ञहरूले जनाएका छन्। नदीको सतहभन्दा रसुवागढ़ीमा 170 देखि 180 मिटरसम्म, घट्टे खोलामा 200 मिटर र टिमुरेमा 70 मिटरसम्म सतह पार गरेको भवन विभागका इन्जिनियरहरूले गरेको आन्तरिक अध्ययनमा जनाइएको छ। उनीहरूका अनुसार लिङलिङ र स्याफ्रूमा 200-200 मिटर, हाकुबेसीमा 220 मिटर, मैलुङ र उत्तर गयामा 250-250 मिटरसम्म बाढ़ी पुगेको जनाइएको छ। विस्थापित राख्न 3200 रोपनी पहिचान खबरमा अगाडि भनिएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई सुरक्षित स्थानमा बसोबास गराउन 3200 रोपनी जग्गा पहिचान भएको छ। बाढ़ी पीड़ितका लागि सुरक्षित जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो। उक्त समितिले स्थानीय तहका पदाधिकारीहरूसँग समेत छलफल गरी जग्गा पहिचान गरेको थियो। समितिले मंगलबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो।
0: नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटिको बैठकमा पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल भएको छ। ललितपुरको भन्नी मण्डल स्थित रामबाग महलमा सोमबारदेखि जारी बैठक मंगलबारसम्म आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच देखिएको चरम दूरी र अविश्वास केही मत्थर भएको छ। आफूलाई पदबाट हटाउन महासचिव पोखरेलले छुट्टै दस्तावेज तयार पारेको भन्दै रुष्ट भन्नुभएका अध्यक्ष ओलीले उहाँलाई भूमिकाविहीन बनाउने प्रयास गर्नुभएको थियो। तर मंगलबारको बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रयास गर्नुभएको छ। एमाले केन्द्रीय कमिटिको बैठक पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल, अधिकांशले राखे नेतृत्व परिवर्तनको माग, आजको हिमालय टाइम्समा खबर छापिएको छ।
2: निजामती कर्मचारीको अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै विगतमा पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार आसपास बस्ने प्रवृत्तिको अन्त्य भएको छ। गत साउनदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सरूवा प्रणालीले यस अघि पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा गराउने परम्परागत व्यतिथिको अन्त्य गरेको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरुवा गर्ने, कर्मचारी र रिक्त कार्यालय बारे अवगत गराउने भएकाले दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। हट्यो परम्परागत व्यतिथि शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: नेपालको लैंगिक समानतामा सुधार